0: बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
1: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँको चन्द्रागिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीको स्रोत दूषित भएकाले झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न पनि अनुरोध गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सीआईएनसँग कुराकानी गर्दै खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। भारी मनसूनी वर्षाका कारण आएको आकस्मिक बाढ़ी र पहिरोले बंगलादेशमा एक सातामा कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ी, पहिरो र डुबानका कारण 10,000 मानिस घरबार विहीन भएका छन्। नदीहरूले भरिएको निम्न क्षेत्र भएको बंगलादेश मनसूनी मौसममा बाढ़ी र पहिरोको उच्च जोखिममा रहने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण पूर्वी जिल्लाहरूमा बाढ़ीले कटान गरेको क्षेत्र डुंगामा खाना, पिउने पानी र अन्य सामग्री सहित उद्धारको काम जारी राखेका छन्। युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री युलियाको प्रतिस्थापन र केही कानून प्रवर्धन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव अघि सार्नु भएको हो। उहाँले सांसदहरूसँग मिलेर युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्ने समेत बताउनु भएको छ। कानून प्रवर्धन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुने उहाँको भनाइ छ। जेलेन्स्कीले गत वर्ष युलियालाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दावी गर्नुभएको छ। इरान लगभग सबै कुरा मान्न तयार रहेको अवस्थामा एउटा जहाजमाथि ड्रोन आक्रमण भएको उहाँले बताउनुभयो। इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले अन्तिम अवस्थामा आक्रमण हुनु सहमति भंग गर्ने उद्देश्य रहेको समेत बताउनु भएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनको बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार भोलि मध्यराती 1:15 हुनेछ। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 1:15 हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपाधि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी20 वरियतामा शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको छ। र लुम्बिनी प्रदेशमा 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रममा स्वर्ण, रजत र काश्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा 3रो स्थान हासिल गर्न सफल भएको थियो। कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 रूपियाँ र काश्य पदक विजेतालाई 6,000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई खादा अबीर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जानकारी दिएको छ।
2: अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो।

0: बजेट र प्याकेज तपाईकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब लुकेको पहिचान तर खुल्दै संघर्षको कथा लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन् कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ साथै सुशीला श्रेष्ठले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गर्नुभएको छ
3: कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस् किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ नि पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ यो आफ्नो जेन्डरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको न त पहिला त म के भन्नु वाला क्वेसन थियो कि
4: यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
3: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ कति धेरै अवस्थाहरू छ क्या किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन यो छैन त्यो छैन भन्ने त भएन नि ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि
4: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो परिवारले साथ दियो सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ शून्यमा झर्न नै सक्छ होइन के गर्नुपर्छ परिवारले चाहिँ
3: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन वर्थ साइन र फिमेल भन्छौँ हामीले छोरीको यौनाङ्ग लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ सो समाजले त जे नि भन्छ पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीलाई एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ प्रोग्रामहरू पनि गर्छौँ अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र यहाँ भनौँ एलजिबिटीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ इच्छा हुन्छ खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन
2: मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। गण्डकी कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना। उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। गणेश नेपालीका परिवारका सदस्य र सरकारबीच नौबुधे सहमति। सरकार संचालन र संविधान संशोधनबारे प्रधानमन्त्री बालेन र रासोपा सभापति लामिछानेबीच छलफल। कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
5: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने। काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा कोलिफम भेटियो। लैंगिक अल्पसंख्यक पहिचानका लागि संघर्ष गर्दै।
2: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु। युक्रेनका राष्ट्रपतिद्वारा सरकारको पुनर्गठनको घोषणा। इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी।
5: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा। अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा। इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शिक्षा मन्त्रीको पछिल्लो अभिव्यक्ति, जसले त्यो मन्त्री पदमा आउनुभन्दा अगाडि केही युट्यूब सञ्चालन गर्ने व्यक्तिहरूसँग उनीहरूको पकेट खर्च जुटोस् भनेर कुराकानी गरिदिएको, अब उनीहरूसँग बोल्दै नबोल्ने भनेर सार्वजनिक स्थानमा बताउँदै आउनु भएको छ। शिक्षा मन्त्री जस्ता देखिने व्यक्ति छन् र अगाडि एकजना पत्रकारले बुम अगाडि तिर्साएका छन् र त्यो बुमलाई एउटा हातले धकेल्दै अर्को हातले टाउको आफ्नो पछाडितिर लगिराखेको जस्तो देखाइएको छ। मन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, म त अब रिसाउँछु, बोल्दै बोल्दिन भ्युज शिखरसँग दिल खोल्दै खोल्दिन।
5: हस्त प्राविधिक साथी सुनिल राज भारत र रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: बुढी हेर त, लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141-6867-64, 9141-6867-64।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 5706612 र 9822-79993।
10: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
11: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
10: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
10: 9860248543।
11: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबे सुर सिङजेपल मुबा होले सिङबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा अस्तेम दिम स्तम्भन बोरबरी ध्वनिला सुविधा न मुबा क्रंग्युर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102540470 असेम 9851187882 फोन सिन्जिम सेग है रोमा।
12: ओहो हैन के हो नयाँ स्कूटर अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
12: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
12: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
14: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाडीबाट भन्नुभयो, 10 पिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेछ नि। म
8: सुँदा रामराजीपुर कलिपुर भन्छ न।

0: तनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई पनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला

2223 र 9806 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्ग नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वृहन्त पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल असार महिनाको आज 29 गते अनुसार ईस्वी सन् 2026 जुलाई 13 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 कसा लागा रौद्र नामक सम्वत् उत्तरायण गृहमा ऋतु आज सोमबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। आज 29 गते आज चतुर्दशी तिथि रहेको छ। 32 घडी 35 बला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ आद्रा नक्षत्र रहेको छ। 55 घडी 51 पला रहेको छ। योगमा रहेको छ धृति योग रहेको छ। कर्णमा रहेको छ भद्राकरण रहेको छ। चन्द्रमा मिथुन राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा नै हुनुहुन्छ। आज यस्तै गरेर आनन्दादि योगमा आज कालयोग रहेको छ। आज बिहान सूर्योदय 5:18 भयो भने सन् सूर्यास्त ठिक 7 बजे हुनेछ। आजको दिनमान घडी 13:42 बेला रहनेछ। आज निशिबार्ने भानु जयन्ती भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज दिन विशेष रहेको छ। आज चाहिँ 29 गते रहेको छ। आज सोमबारको दिन रहेको छ। आज दिन विशेष रहेको छ। आज निशी बार्ने भानु जयन्ती भनेको छ। यस्तै गरी 10 श्राद्धहरू बार्ने चाहिँ भोलि रहेको छ अमावस्या औंसी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी पनि गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु। आजको कार्यबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको ठिक 7:03 बिहानको 8:43 13 सेकेन्डसम्म कालबेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:35 साँझको 5:19 चाहिँ नि लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 8:43 बिहानको 10:26 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र ग्रह गोचरको विषयमा जानकारी पनि गराउने बाँकी छ। ग्रह गोचरको विषयमा जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई विशेष रूपमा जानकारी पनि गराउनेछु। विशेष गरी तपाईँहरूले विशेष ख्याल गरेर एकदमै ख्याल गरेर तपाईँले सुन्नुहोला। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी बृहस्पति रहेको छन् आज कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी आउँदैछ मिथुन राशि। नाम आउँछ कुबाट कुमार अथवा कुबेर भन्ने नामहरू आउँछ, यस्तो नामहरू आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो र उचित हुनेछ। एउटा सानो प्रयासले रोकिएको बाटो खोल्दै जाँदैछ, त्यसैले बीचमै पछि नअट्दा राम्रो हुनेछ। घरका सदस्यहरूसँग मिलेर बोलेको कुराले वातावरण सहज बनाउनेछ। आजको लागि मेष राशि हुनेहरूका लागि आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक 9 नम्बर रहेको जानकारी राशि मेषलाई विशेष गरी रहेको छ। वृष राशि हुनेहरूको लागि आजको दिन लामो समयदेखि भेट नभएको व्यक्तिसँग फेरि संवाद हुन सक्छ, भेटघाट हुन सक्छ। घरभित्रको कुनै काम मिल्दा सबैलाई राहत मिल्नेछ। खर्च गर्दा आवश्यकता र रहर छुट्याउन अघि बढ्दा राम्रो र उचित हुनेछ। आजको राशि वृषलाई शुभ रंग हरियो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन विशेष गरी बिहानको योजना बेलुकासम्म उस्तै नहुन पनि सक्छ। दिनभरि नयाँ सूचना थपिँदै जाँदा आफ्नो सोचमा परिवर्तन आउन सक्छ। कुनै विषय बुझ्न हतार नगरी ध्यान दिन र दिएर सुन्दा राम्रो हुनेछ। सानो गल्ती सच्याउने अवसर पनि मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक चाहिँ विशेष गरी 6 नम्बर रहेको राशि मिथुनलाई विशेष जानकारी रहेको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन आफ्नो घर परिवारसँग जोडिएका विषयमा बढ़ी ध्यान जानेछ। सबैको आवश्यकता बुझेर अघि बढ्दा धेरै कुरा आफै मिल्दै जाँदैछन्। साँझा पख थोरै आराम गर्न समय छुट्याउनुहोस्। आजको शुभ रंग कर्कट राशिको लागि सेतो हो भने शुभ अंक 1 नम्बर रहेको विशेष जानकारी रहेको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन आज तपाईँको शान्त व्यवहारले बिग्रिन लागेको कुरा पनि मिलाउन मदत गर्नेछ। बोल्दा मिठास राख्नुभयो भने सम्बन्ध अझ नजिक रहनेछ। दिनको अन्त्यमा आफूले गरेको कामप्रति सन्तोष रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक राशि सिंहलाई विशेष गरी 5 नम्बर देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन थन्किएर बसेका साना काम आज क्रमसँगै सकिँदै जाँदैछन्। आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। परिवारजनसँग बसेर बिताएको समय स्मरण रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने आजको शुभ रंग खैरो हो भने शुभ अंक विशेष गरी 5 नम्बर विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन विशेष गरी धेरै समयदेखि बोल्न नपाएको व्यक्तिसँग फेरि संवाद हुन सक्छ, त्यसैले सम्बन्धमा न्यानोपन फर्कन सक्ने योग रहेको छ। अरूलाई खुशी पार्ने प्रयास भन्दा आफ्नो मनको कुरा स्पष्ट राख्नुभयो भने उचित हुने योग रहेको छ। बेलुकातिर घरको वातावरणले थर्काउन बिसाउने दिने खालको योग भनिरहेको छ। विशेष गरी बेलुका घरको वातावरण नै थकान भने तपाईँको दिनभरिको थकान बिर्साइदिनेछन्। आजको शुभ रंग तुला राशिको लागि गुलाबी हो भने शुभ अंक चाहिँ नि विशेष गरी 2 नम्बर रहेको विशेष जानकारी रहेको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन कुनै पुरानो अन्यल हटेपछि अगाडि बढ्ने बाटो खुल्ला देखिन सक्छ। हरेक कुरामा प्रतिक्रिया दिनुभन्दा केही कुरा समयमै छोडिदिनु राम्रो हुनेछ, बुद्धिमानी रहनेछ। आफ्नो योजनालाई अन्तिम रूप लिएर मात्र सार्वजनिक गर्नु राम्रो हुनेछ। आजको शुभ रंग वृश्चिक राशिलाई मरुन हो भने शुभ अंक चाहिँ विशेष गरी 7 नम्बर विशेष देखिएको छ।
2: धनुराशि
0: हुनेहरूको लागि आजको दिन विशेष गरी दैनिक एउटै तालिकाबाट केही फरक अनुभूति हुने योग रहेको छ। सानो परिवर्तनले पनि दिनभरि ताजापन महसुस गराउन सक्छ। मन लागेको कामलाई पछि सारेर राख्नुहोला, विशेष गरी नराख्दा राम्रो हुनेछ। मन लागेका कामहरू विशेष गरी आजको दिनमा गर्दा असाध्य शुभ रहनेछ। आजको लागि धनुराशिहरूको लागि शुभ अंक केसरी हो भने शुभ अंक विशेष 4 नम्बर देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन आफूले बनाएको योजना अनुसार अघि बढ्दा अनावश्यक हतार पर्दै जाने खालको योग देखिएको छ। परिवारबाट आएको सुझावले एउटा निर्णय पनि लिन सजिलो बनाउनेछ। बेलुकातिर आफ्नो लागि केही समय छुट्याउनु राम्रो हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक विशेष गरी 6 नम्बर विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन लामो समयदेखि मनमा राखेको कुरा व्यक्त गर्दा सम्बन्ध अझ स्पष्ट रहनेछ। अरूको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुहोस्। त्यसैले गलत काम कार्यबाट अलि विशेष टाढा रहँदा राम्रो हुनेछ। आजको अन्त्य हल्का र सन्तुलित अनुभूति हुनेछ। आजको बेलुका साँझपख आजको शुभ रंग तपाईँको लागि निलो हो भने शुभ अंक विशेष गरी 1 नम्बर राशि कुम्भलाई विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन घरमा साना साना काम मिलाउँदै जाँदा दिन सहज ढंगले बित्दै जाँदैछ। अरूलाई र आफूलाई मनपर्ने कामका लागि पनि केही समय निकाल्न सक्नुहुनेछ। नजिकका व्यक्तिसँगको आत्मीय कुराकानीले अनुहारमा मुस्कान ल्याउनेछ। आजको शुभ रंग वैजनी हो भने तपाईँको लागि शुभ अंक विशेष गरी 4 नम्बर विशेष देखिएको छ। र विशेष गरी आज मीन राशि हुनेहरूले माताजीको आशीर्वाद लिएर माताजीको सरसल्लाह लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9841-75223 9806-75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौं। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व, कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि, एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भन्छ। त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनेको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा, फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्,
तपाईँलाई असाध्यै राम्रो हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मञ्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलालाई बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोगे पछाडि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ला तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परापूर्व कालदेखि नै अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, हेर्नु विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ यस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवशयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउ भने हाम्रो पितृले खुसी हुन्छ नि त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुहोला ध्यान दिएर, यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तो पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जत्तिको प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त, हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ तृप्त भनेको आनन्द आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त पितृदोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने परिवारमा झैझडा मनमुटाव भइरहने जे काम गरेर अवरोध भइहाल्ने रोग आउने अशान्ति हुने एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने सन्तानको प्रगतिहरू रोकिने छोराछोरीको पढाइ रोकिने बाधा आउने उन्नति प्रगतिमा बाधा विवाहमा बाधा सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषय पनि तपाईँले ध्यान दिनुहोला पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ विद्या धन कीर्ति बढ्ने गर्दछ वंश वृद्धि हुन्छ घरमा सकारात्मक ऊर्जा फैलिन्छ त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ देवताले दिए तापनि पितृले हरेर लान सक्छन् तपाईँलाई थाहा छ कि छैन तपाईँले घरमा नारायण पूजा सत्यनारायण पूजा रुद्री पूजा घर वास्तु छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ लगेर कतै बाँध्नुहुन्छ कुलकुराइनको ठाउँमा लगेर बाँध्नुहुन्छ धुपबत्ती गर्नुहुन्छ इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान गरिसकेपछि भन्नुभएको छ यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन बिर्सिर पनि सक्नुहुन्छ त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त त्यो भएर सम्झाउनु होला तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँहरू जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन अहिले राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थ सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्छ आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्ग रूपै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन यो विशेष गरी तपाईँले गर्न सकिन्छ अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ मलमासहरू 6 पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ जस्तै इन्दिरा एकादशी
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रियत योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधा दान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि ज्वाइँ जनै लाउने खालको होइन। भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैनन् भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन। खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है। उही तपाईँको नामको मात्रै भान्जा भान्जीले भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै थोक राम्रा हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु। फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने, मास मदिराहरू पनि खाने होइन। तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे आउँछ झ्यापझुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि? नबार्ने सन्ध्या बन्दन भनेको जप, बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्ने, है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवतार्चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कदाचने भनेको छ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेका सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौरिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दारी कपाल गर्नुहुन्न भनेको एक छाकेको नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधा दान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन। जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान, पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनुपर्छ हेर्नुहोस्, कपाल पनि खौरिनुपर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस्, बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस्, वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनुपर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ यसले। यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौतिल पानी लिएर चाहिँ तुलसाक मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतगरामा जौतिल हाल्नुहोस्, एउटा कुसा टुक्रा, दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रतपूर्ति यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्द्रा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुक त आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत पठाउन के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत पठाउन व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको एघारौं तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिने हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ यसले, घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्मबल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? त्यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि, थायित्व, आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रममा नपर्नुहोला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँले, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्दै यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रभाव भनेको जुन कमाउन त हुन्छ, बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ। विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँले भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई कुश, जौ, तिल, कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, लै मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका ताकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनु भयो, कहाँ जाने कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु भयो, निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने हो आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँलाई राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानुभयो भने आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन, विशेष गरी चाहिँ। व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि
एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ ओम नमो भगवते वासुदेवाय तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस् द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार वर्कआउट हटोस् भनेर दान गर्नुहोस् यसले तपाईँलाई विशेष ध्यान यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ व्यापारका लागि भनेको चाहिँ आमालाई कि एकादशीले धन वृद्धि गराउने हो मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो पापमोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ नराम्रो चाहिँ नष्ट गरेर जान्छ भन्ने हो व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ लोभ कम घाटा कम हुन्छ धैर्य बढ्ने व्यापारिक टिका हुन्छ यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन् विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ निरन्तरता विधि र अनिवार्यता यो विशेष भएको छ निरन्तरता जस्तै तपाईँले म भन्छु कसैले भन्नुहुन्छ मलाई झुठो परो मलाई सुत्केरा परो मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि जस्तै तपाईँलाई झुठो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने त्यसलाई भन्छ ठाडो व्रत भन्छ सुक्खा व्रत भन्छ झुठो पर्यो भने के गर्ने व्रत बस्ने सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन जस्तै गरी महिलाहरू रसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु एकादशी व्रत बस्नले के हुन्छ कस्ता कस्ता फाइदा हुन्छन् बेफाइदा कस्ता हुन्छन् के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस् फोन गर्नु दिनैभरि मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि तपाईँले आएर भेट्न सक्नुहुन्छ मलाई घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ निर्धक्क भएर आउनुहोस् तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो तपाईँलाई मार्ग देखाउँछु म सही मार्ग देखाउँछु यो यो गर्नुहोस् यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेरो गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ फेरि भोलि म तपाईँसँग गन्थन मन्थन अवश्य मेरो गर्ने नै छु तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदा झै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। रेडियो कार्यक्रम जीवनको वचनमा सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर यहाँको बीचमा हामी उपस्थित भइसकेका छौं। मलाई विश्वास छ हजुरहरूले आज पनि शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मैले धर्मशास्त्र बाइबलबाट पावलले लेखेको एपीसीको मण्डलीको लागि पत्रबाट म परमेश्वरको वचन यहाँहरूको बीचमा लिएर आएको छु। प्रेरित पावलले विभिन्न स्थानबाट पत्रहरू लेखेका छन् विभिन्न मण्डलीहरूलाई, विशेष गरी एउटा प्रेरितीय शिक्षाको विषयमा, मण्डलीले गर्नुपर्ने आचरणका विषयमा, त्यसै गरी व्यक्तिगत जीवनमा एउटा विश्वासी ले कसरी आफ्नो जीवन यापन गर्नुपर्छ, त्यसै गरी संसारमा रहँदाखेरि एउटा धर्मी जीवन कसरी बिताउने, ख्रिस्त जस्तै हामी कसरी आफ्नो एउटा पवित्र जीवन बिताउन सक्छौं भन्ने लगायतका यावत शिक्षाहरू पावलले मण्डलीका लागि पत्र मार्फत लेखेर सिकाएका छन्। त्यसै क्रममा एफिसी भन्ने मण्डली एउटा एफिसस भन्ने रोमी साम्राज्य अन्तर्गतको एउटा शहर थियो। उक्त शहर अहिले टर्की भन्ने देश अन्तर्गत पर्दछ। तत्कालीन समयमा ईस्वी सम्वत 60-61 बीचमा चाहिँ पावलले यो पत्र एफिसीको मण्डलीका लागि लेखेका छन्। अनि यो पत्र पावलले झ्यालखानाबाट लेखेका हुन्। उनी रोमी साम्राज्य अन्तर्गत, उनी रोम भन्ने एउटा शहरको एउटा झ्यालखानामा कैदीको रूपमा बन्दी रहेका थिए। उनी झ्यालखानामा रहँदै गर्दा पनि मण्डलीको बारेमा वास्ता गर्दै, मण्डलीको बारेमा चिन्ता गर्दै, विश्वासीहरूको उनीहरूको आत्मिक जीवनको बारेमा वास्ता गर्दै पावलले यो पुस्तक लेखेको हामी पाउँदछौ। आउनुहोस् प्रेरु, हामी धर्मशास्त्रबाट यो एफिसीको पुस्तक एक अध्यायबाट हामी पाठ गर्दै अध्ययन गर्दै अगाडि बढ्नेछौ। अध्याय एकको शुरूमा लेखिएको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। ख्रिस्टमा आत्मिक आशिष। हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट

0: यीशुद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहद्वारा ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रा पापको क्षमा पाउँछौ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभयो ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आउन्। उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नु भएको छ र छान्नु भएको छ। तेरो पदमा तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। हामीले यति बेला एफिसीको पुस्तक एक अध्यायको एकदेखि चौध पदसम्म पाठ गर्यौं। यहाँ पाउलले एफिसीको मण्डलीलाई आत्मिकी वृद्धिका लागि उनीहरूको आत्मिकी एकताको लागि अनि उनीहरू यीशु प्रभुमा को हुन् र उनीहरू कसरी चुनिएका छन् भन्ने कुरा बुझाउनको लागि यो पत्र लेखेका छन्। प्रियहरू हामीले यो खण्ड अहिले पाठ गरेका खण्डबाट धेरै कुराहरू बताएको हामीले पाउँदछौं। विशेष गरी तपाई हामी जो अहिले वर्तमान मण्डलीलाई पनि यसबाट धेरै कुराहरू पावलले बताएका छन् अनि हामीले यहाँबाट धेरै असल कुराहरू सिक्न सक्दछौ जो तपाई र मेरो व्यक्तिगत जीवनसँग प्रत्यक्ष मेल खान्छ। प्रियहरू जब पावलले यहाँ बताएका छन् कि हाम्रो प्रभु येशु ख्रीष्टले मण्डलीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुहुन्छ, येशु प्रभुले मण्डलीको वास्ता गर्नुहुन्छ, येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ, येशु प्रभुले मण्डलीको हरेक अवस्था कमी घटी कमजोरीहरू अथवा दुर्बलताहरू सबलताहरू सबै जान्नुहुन्छ अनि उहाँले अहिले पनि मण्डलीको वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ अनि आत्मिक आशिषहरू येशु ख्रीष्ट मार्फत मण्डलीले अहिले पनि प्राप्त गर्दछ भन्ने कुरा यस पुस्तकको तीन पदमा बताइएको छ। चार पदमा हामीले हेर्ने हो भने उहाँको सामुन्ने पवित्र र निष्कलंक हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भएको छ। प्रियहरू यो निकै महत्वपूर्ण पद हो। तपाईँ हामी मण्डलीमा कसरी आयौं प्रियहरू? होला तपाईँ हाम्रो व्यक्तिगत जीवनमा धेरै किसिमका उतार चढ़ावहरू धेरै किसिमको परिस्थितिहरू पार गर्दै तपाईँ र मैले येशु प्रभुको महसुस उहाँको आवश्यकताको महसुस गरेर हामीले पश्चाताप गरेर प्रभुलाई हामीले ग्रहण गर्यौं अनि मण्डलीमा हामी आयौं अथवा येशुलाई तपाईँ र मैले आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्यौं। तर यो पुस्तकमा पावलले कसरी बताएका छन् भने तपाईँ र हामी उत्पत्ति भन्दा अघिबाटै उहाँले चुन्नु भएको छ। यो एकदमै रहस्यको कुरा हो प्रियहरू। खासमा विभिन्न परिस्थितिबाट तपाईँ हामी गुज्रिन्छौं, विभिन्न उतार चढ़ावबाट तपाईँ हामी गुज्रिन्छौं अनि प्रभुलाई हामीले पाउँछौं अनि हामीलाई लाग्छ कि सायद मैले यो कुरा नगरेको भए मैले येशूलाई विश्वास गर्दैनथे होला, मण्डलीमा म आउन पाउँदैनथे होला, अथवा कतिपय समयमा तपाईँ हामीलाई लाग्न सक्छ कि सायद यो परिस्थिति मेरो जीवनमा नघटेको भए सायद मैले प्रभुलाई पाउँदैनथे होला भनेर एक किसिमको एउटा सोचमा तपाईँ हुनुहुन्छ होला। तर बाइबलमा यहाँ बताइएको छ कि तपाईँ र म परमेश्वरको अघिबाटकै एउटा चुनिएको व्यक्ति हौ। परमेश्वरले तपाईँ र म सृष्टि हुनुभन्दा पहिले आमाको कोखमा हुनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई जान्नुहुन्छ, चिन्नु भएको थियो भन्ने कुरा यहाँ पनि बताइएको छ। विशेष गरी यो पुस्तकले उत्पत्ति भन्दा पहिले भनेको अर्थ सबै ब्रह्माण्डहरू सिर्जनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई चिन्नु भएको थियो भन्ने कुरा पनि बताइएको छ। यो एउटा रहस्यमय कुरा हो। यो एउटा परमेश्वर कति अद्भुत हुनुहुन्छ भन्ने कुरा हो। परमेश्वरले तपाई र मलाई कति वास्ता गर्नुहुन्छ। परमेश्वरले तपाई र मेरो लागि कति पहिलेदेखि एउटा योजना बनाउनु भएको थियो भन्ने कुराको एउटा प्रतिबिम्ब हो प्रियहरू, कि उत्पत्ति भन्दा पहिलेबाट नै उहाँले तपाई र मलाई चुन्नुभयो। तपाईँले येशूलाई विश्वास गर्नु भनेको कुनै अकस्मात भएको घटना होइन प्रियहरू। येशूलाई तपाईँले विश्वास गर्नुभयो, उहाँलाई आफ्नो मुक्तिदाता भनेर छान्नुभयो, तपाईँले चुन्नुभयो। वास्तविक रूपमा तपाईँले येशूलाई चुन्नु भएको भन्दा पनि महत्वपूर्ण कुरा, तपाईँलाई प्रभु येशूले उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको, उहाँको योजनाको एउटा तपाईँ हिस्सेदार हुनुहुन्छ प्रियहरू। त्यसकारण आज हामी धेरैलाई सुसमाचार सुनाउँदछौ, धेरैलाई प्रभुको वचन सुनाउँदछौ। त्यही एउटा वचनले कतिजनाको हृदयमा परिवर्तन ल्याउँदछ अनि त्यो मानिसले प्रभुलाई ग्रहण गर्दछ। तर जति नै धेरै आश्चर्यपूर्ण कामहरू देखे पनि, जति नै धेरै चमत्कारहरू देखे पनि, खासमा परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू पनि हामीले देखेका छौं। हामीले देख्यौं येशू प्रभुले 5,000 जनालाई खुवाउनु भयो, तर त्यहाँ उहाँलाई साँचो रूपमा विश्वास गर्ने कतिजना थिए। जस जसले विश्वास गरे ती सबै अघिबाटै चुनिएका, अघिबाटै उनीहरूलाई परमेश्वरले उहाँको महान योजना अनुसार चुन्नु भएको थियो भनेर हामीले बुझ्न सक्दछौ। त्यसकारण प्रियहरू, आज तपाईँ र म येशू प्रभु सामु आएका छौं, उहाँलाई हामीले आफ्नो मुक्तिदाता भनेर स्वीकारेका छौं। त्यो महान एउटा अनन्त स्वर्गीय घरमा तपाईँ र हामी अब सदाका लागि वास गर्न गइरहेका छौं। तपाईँ र हामी आमाको कोखमा हुनुभन्दा पहिलेबाटै उहाँले तपाईँ र मलाई चुन्नु भएको थियो, उहाँले तपाईँ र मलाई चिन्नु भएको थियो। भजन संग्रहमा दाऊदले लेखेका छन् कि मेरो आमाको कोखमा हुनुभन्दा पहिलेदेखि नै तपाईँले मलाई चिन्नुहुन्थ्यो। वास्तविक रूपमा प्रभुले तपाईँ र मलाई उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको छ प्रियहरू। त्यसकारण तपाईँ हामी अनुग्रही हुनुपर्छ। उहाँको योजना तपाईँ र मेरो जीवनमा कति पहिलेदेखि रहेछ, उहाँले तपाईँ र मलाई कसरी चुन्नु भएको रहेछ भन्ने कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन प्रभुलाई हामी धन्यवाद र उहाँप्रति हामी धन्यवादी हुनुपर्दछ प्रियहरू। 5 पदमा पनि त्यही कुरा लेखिएको छ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। प्रियहरू, तपाईँ र हामी येशू प्रभुको त्यो एउटा अनन्त वचनसम्म, येशू प्रभुको त्यो मुक्तिको सन्देशसम्म पुग्नुभन्दा पहिलेदेखि नै हाम्रो जीवनमा जे जस्ता घटनाहरू भए, जे जति कुराहरू भए, त्यो सबै हुनमा प्रभुको एउटा योजना थियो भन्ने कुरा हामी बुझ्दछौ प्रियहरू। अनि यो एउटा असल योजना प्रभुले तपाईँ र मेरो जीवनमा ल्याइदिनु भएको छ। येशू ख्रिस्टद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। प्रियहरू, यो संसारमा अन्य कुराहरू भन्दा महत्वपूर्ण कुरा परमेश्वरको सन्तान हुनु हो। परमेश्वरको सन्तान हुनको लागि धेरै कुराहरू, हाम्रो त्याग बलिदान केही पनि चाहिँदैन। केवल येशूलाई विश्वास गरेको कारणले, प्रभुको अनुग्रहका कारणले, उहाँको प्रेमका कारणले आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरेका छौं। परमेश्वरको सन्तान हुने हक तपाईँ र हामीले प्राप्त गरेका छौं। अनि यो सबै के कारणले भयो भन्दा येशू प्रभुको अथवा परमेश्वर पिताको अपार प्रेमका कारणले। सोच्नुहोस् त, तपाईँ हामी कमजोर छैनौ, तपाईँ हामी अब निर्बल छैनौ, तपाईँ हामी अब दरिद्र छैनौ, तपाईँ हामी एउटा सर्वशक्तिमान परमेश्वरको सन्तान भएका छौं। जसले पर्वतहरूलाई आदेश दिनुहुन्छ अनि ती हटी जान्छन्, जसले समुद्रका छालहरूलाई आदेश दिनुहुन्छ ती शान्त भएर जान्छन्, त्यो परमेश्वर जसले आफ्नो वचनको शक्तिले सारा सृष्टि रच्नुहुन्छ, ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ, समय उहाँको नियन्त्रणमा छ, अनि आज ती महान परमेश्वरको सन्तान तपाईँ र म भएका छौं। कति एउटा हर्षको कुरा हो, कति एउटा आनन्दको कुरा हो। धेरै समय तपाईँ हामी आफूले आफूलाई निर्बल ठान्दछौ प्रियहरू, तर त्यो होइन। वचनमा यहाँ स्पष्टसँग बताइएको छ कि ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। 7 पदमा यसरी लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँदछौ। आमेन। प्रियहरू, आज यो संसारमा मानिसहरू आफ्नो पापहरू धुनको लागि धेरै संघर्ष गरिरहेको हामी पाउँदछौ। मैले भर्खर मात्र एउटा समाचार हेरेको थिएँ कि विभिन्न देशबाट यात्रीहरू विभिन्न तीर्थस्थल धाउनको लागि कति समय, कति परिश्रम, कति त्याग उनीहरूले दिएर विभिन्न तीर्थस्थलहरू धाएको हामी पाउँदछौ। के का लागि? पाप मोचनका लागि। के का लागि भन्दा उनीहरूको आफ्नो मृत्यु पछिको त्यो एउटा अनन्त जीवनका लागि उनीहरूले एकदमै धेरै तपस्या गरेको हामी पाउँदछौ। एकजना व्यक्ति इण्डियाबाट जमिनमा पल्टिएर लडीबुडी गरेर पैदल यात्राबाट होइन तर जमिनमा पल्टेर सुतेर त्यसरी चाहिँ उनले धेरै लामो यात्रा, कष्टपूर्ण यात्रा गरेर तीर्थस्थलसम्म गएको हामीले पाउँदछौ। विभिन्न चाड पर्वहरू हामीले देख्दछौ जहाँ अनेकौं बोकाहरू, अनेकौं पाठाहरू, अनेकौं कुखुराहरूको बलिदान चढाइन्छ, राँगाहरूको बलिदानहरू चढाएको हामीले पाउँदछौ। हामीले नेपालका विभिन्न स्थानहरूमा ती बलिदानहरू यति धेरै भएको हामीले पाउँदछौ कि जसको हरेक पटक बहस हुने गर्दछ, हरेक पटक हरेक वर्षमा त्यसका बारेमा चर्चा हुने गर्दछ। विभिन्न पशु प्रेमीहरूले यो त अति नै भयो भनेर त्यो एउटा चाहिँ त्यसका विरूद्धमा आवाज उठाएको पनि हामीले पाउँदछौ। यो सबै के का लागि त प्रियहरू? यो सबै आफ्नो पापको क्षमाको लागि, सुख शान्तिका लागि, अनन्त जीवनका लागि नै होइन र? तर धर्मशास्त्र बाइबलमा के बताइएको छ भने परमेश्वरको अनुग्रह अनुसार ख्रीष्ट येशूको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँदछौ। अनि त्यो क्षमा अनि त्यो मुक्ति र उद्धार चाहिँ हामीले सित्तैमा पाउँदछौ। प्रियहरू, येशू प्रभुको रगतद्वारा मात्रै पाप क्षमा छ। उहाँको रगतद्वारा मात्रै अनन्त जीवन सम्भव छ। मानिसको पाप क्षमाका लागि कुनै पनि साँढे अथवा बोकाको अथवा कुनै पनि पशु पंक्षीको रगतद्वारा मानिसको पाप क्षमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। तर मानिसको पाप क्षमाका लागि एउटा सिद्ध र निष्कलंक मानिसको बलिदान नै आवश्यक पर्दछ। र त्यो येशू प्रभु जो स्वर्गमा हुनुहुने परमेश्वर यी संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो। उहाँ निष्कलंक हुनुहुन्थ्यो, उहाँमा कुनै पनि किसिमको खोट थिएन। उहाँ परमेश्वरको एउटा योजना अनुसार यो संसारमा आउनुभयो। सबै मानिसको पाप उहाँले कलबरी क्रूसमा बोक्नुभयो। उहाँलाई क्रूसमा एउटा दर्दनाक मृत्यु दिइयो। उहाँको कोखाबाट रगतहरू बगे। उहाँको मृत्युले आज सबै मानिसहरूको पापहरू क्षमा भएको छ। ज जसले उहाँलाई विश्वास गर्दछ, ज जसले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ, त्यसले अब मुक्ति र उद्धार सित्तैमा पाउँदछन्। बाइबलमा यही बताइएको छ, उहाँमा हामीले उद्धार पाउँदछौ। येशू ख्रीष्टको रगतद्वारा मात्रै हामीले उद्धार र मुक्ति पाउँदछौ अनि हाम्रो पापको क्षमा पाउँदछौ। अब तपाईँ र मैले परिश्रम गर्नु परेन। अब तपाईँ र मैले संसारमा बगाएका हरेक रगतहरू, पशु पंक्षीका रगतहरू, तपाईँ र मैले गर्ने हरेक संघर्षहरू, ती धार्मिक विधि विधान कामहरूले मुक्ति र उद्धार पाउँदैनौ। तर येशूमाथि गरेको विश्वासका कारणले मात्रै हामीले मुक्ति र उद्धार प्राप्त गर्दछौ। यूहन्नाको पुस्तक 1:12 यहाँ यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। आमेन। येशूमाथि ज जसले विश्वास गरे, ज जसले उहाँको नाउँलाई ग्रहण गरे, येशू प्रभुले ती व्यक्तिहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आज तपाईँ र मैले कसमाथि विश्वास गरेका छौं प्रियहरू? हामीले ढुङ्गामा विश्वास गरेका छौं? हामीले पर्वतहरूमा, विभिन्न किसिमका संसारमा सृष्टि गरिएका थोकहरूमा विश्वास गरेका छौं? यदि निर्जीव कुराहरूमाथि हामीले विश्वास गरेका छौं भने हामीले आफूले आफूलाई प्रश्न सोध्नुपर्छ। तर यदि तपाईँले साँचो ईश्वरलाई विश्वास गर्नुभएको छ, जो तपाईँ र मेरो पापको लागि बलिदान हुनुभयो, येशू प्रभुलाई तपाईँले मैले विश्वास गरेका छौं भने तपाईँ निर्धक्क हुनुहोस्, तपाईँ निश्चिन्त हुनुहोस्, तपाईँ उत्साहित हुनुहोस् कि तपाईँ ढुक्क हुनुहोस्, तपाईँले साँचो परमेश्वरलाई विश्वास गर्नुभएको छ, जसबाट तपाईँले मुक्ति र उद्धार पाइसक्नु भएको छ, जसबाट तपाईँले आफ्नो पापको क्षमा पाउनु भएको छ र परमेश्वरको सन्तान हुने अधिकार पनि प्राप्त गर्नु भएको छ। प्रियहरू, हामी अगाडि पढ्दै जाने हो भने यहाँ लेखिएको छ कि किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा क्रिसमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रिसको अधीनमा आउन्। प्रियहरू, तपाईँ र हामी एक न एक दिन हामी परमेश्वरको अधीनमा आउनै पर्छ। संसारमा भएका कोही पनि मानिस यस्तो छैन जसले सृष्टिकर्ताको त्यो एउटा महान परमेश्वरको न्याय सिंहासनलाई छल्न सक्नेछ, तर सबैले त्यो परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्दछ र परमेश्वरको अगाडि आफ्नो जीवनमा गरेका हरेक कुराको सफाई दिनुपर्ने हुन्छ, अनि परमेश्वर हामी बीचमा न्यायकर्ता भएर उभिनुहुनेछ। वचनमा भनिएको छ, सृष्टिमा भएका यावत थोकहरू येशु प्रभुले नै रचना गर्नुभयो, अनि सबै थोक उहाँद्वारा र उहाँकै लागि बनाइए, अनि एउटा यस्तो समय आउँछ जब यो सारा संसार सकिएर जानेछ, सृष्टि पतन भएर जानेछ। हामीले देखेको संसारभरि अहिले जति पनि विकृति छ, अन्याय अत्याचार छ, पाप छ, यी सबैको इन्साफ एक दिन अवश्य पनि हुन्छ। त्यो न्याय सिंहासन अगाडि ख्रिस्ट हाम्रो लागि न्यायकर्ताको रूपमा उभिनुहुनेछ। उहाँमाथि विश्वास गर्ने र उहाँको नजिक भएकाहरूलाई उहाँले आफ्नो दाहिने बाहुलीपट्टि राख्नुहुनेछ, र जसले उहाँलाई चिनेका छैनन्, जसले उहाँलाई इन्कार गरेका छन्, ती व्यक्तिहरूलाई उहाँले पछ्याउनुहुनेछ, छुट्याउनुहुनेछ, र अन्तिम न्यायमा ती व्यक्तिहरू पर्नेछन् जो बाइबलमा भने अनुसार एउटा दोस्रो मृत्यु हो। तपाईँ र हामी अनुग्रही हुनुपर्दछ कि तपाईँ हामी धन्यवादी हुनुपर्दछ कि प्रियहरू, तपाईँ र मैले त्यो अनन्तको दण्ड भोग्नुपर्ने छैन, त्यो अनन्तको मृत्यु तपाईँ र मैले भोग्नुपर्ने छैन। येशु ख्रिस्टमा विश्वास गरेको कारणले गर्दाखेरि मृत्यु पश्चातको त्यो अनन्त जीवन पनि तपाईँ र हामीले प्राप्त गर्नेछौ। वचनमा बताइएको छ, हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्दछौ कि प्रियहरू, तपाईँ र हामी येशु प्रभुको एउटा महिमा देख्न सकौं, उहाँको प्रशंसा गर्न सकौं भनेर उहाँमाथि हामी आशा राख्नेहरूलाई परमेश्वरले पहिले नै चुन्नु भएको छ भनेर बताइएको छ। त्यसकारण तपाईँको मेरो जीवनमा परमेश्वरको योजना कति महान छ भन्ने कुरालाई हामीले यहाँबाट हेर्न सक्दछौ प्रियहरू। अब म अन्तिम पद पढेर आजको यो वचन सक्नेछु। 13 र 14 पद यहाँ लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यो, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। प्रियहरू, तपाईँ र मैले जब परमेश्वरको त्यो मुक्तिको सुसमाचार सुन्यौं, तपाईँ र मैले जब उहाँको सत्य वचनलाई आफ्नो जीवनमा धारण गर्यौं र उहाँमाथि हामीले विश्वास गर्यौं, परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको दोस्रो आगमन नहुँदासम्म पवित्र आत्मा दिनुभएको छ। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। मुक्तिको कार्य हामीले पूरा नगरेसम्म अर्थात मृत्युसम्मै तपाईँ र हामीले हाम्रो विश्वासलाई बचाइराख्नु निकै आवश्यक छ प्रियहरू। तपाईँ र हाम्रो विश्वासमा हामी कतै पनि ढलपल नभइकन अझै जोसिलो भएर यो कुरालाई मनन गर्दै कि परमेश्वरले तपाईँ र मलाई कति प्रेम गर्नुभएको छ, कति अनुग्रह गर्नुभएको छ भन्ने कुरालाई बुझेर उहाँमाथि विश्वास गरिराख्नु निकै महत्वपूर्ण छ। मृत्युले नलगेसम्म, हाम्रो दौड हामीले नसकेसम्म, हाम्रो जीवनको अन्तिम सासम्म, जसरी पावलले भन्दछन्, मैले उत्तम लडाई लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु। प्रियहरू, आज तपाईँ र म यही वचनबाट उत्साहित हौं कि प्रभुले तपाईँ र मलाई गर्नुभएको अनुग्रह कति महान छ। त्यो एउटा सित्तैको अनुग्रह, सित्तैको मुक्ति र उद्धार तपाईँ र मैले प्राप्त गरेका छौं। यो कुरालाई मनन गर्दै आज हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौ। हुन्छ, प्रभुको वचन यो सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जीवनको वचन कार्यक्रमबाट बिदा हुन्छु। हवस् त, जय हुन्छ।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: हस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेथ नला विश्वासी समक बसुगो।
4: अब्राहम राङमन भरोसा थन्छुगो। जयमसी तथा नमस्कार लासु फ्याफुल्ला स्पार्क माइ फेथ तथा नला विश्वासी समक बसुगो अङ्क 43 राङनिर स्वागत मुला ना दियोग तामाङ। याङला रो आश्चर्य कर्मलाभा रो मुसुला रोसे याङला लुइला लागिरी ना शुभ योजना कदे सफल तावरी आश्चर्य कर्म कदे आवश्यक तावरी हमला। भजन संग्रह 77:14 रंग आश्चर्य गे गदे लाभा लस्यु मुला रंग रंगला सामर्थ्य मि गदेला डुङ्गरी प्रकट लस्यु मुला लानन राङबा मिगदेशी परिस्थिति राङला पछ्याडी तब म्राङबरे जेखेन तिगै लसेला निर्णय लामोला थेली छ जेखेन थेनिगदेशी राङला लछ्यारी दोबरी कदम चलाप मुला तसै परमेश्वरसी याङदा भरोसासी ब्राबरी पङ्जीव मुला तिनसे ऐनबा चुला अर्थ परिस्थिति से याङला पछ्याडी आताना एन याङसी कदम चलाबला दुमुला। हिब्रू 11:1 एक विश्वास लवचा आशा लवा ताम याङला बिसी ढुक्क तवा देन आम्राङबा ताम्री पुरान भर लवा हिन्ना परमेश्वरसी गच्छा याङला तिम्रो याकर्की इच्छा थन्छु मुला परमेश्वरसी याङदा याकर्की प्रतिज्ञा लसु मुला खेलिच्छा थिए प्रतिज्ञा गरी कदम चलाब्ला बारी याङला जिम्मेवारी तमुला चु प्रतिज्ञा हराङलासी प्रयोग ताबरी हामला बिसी याङ राङला भौतिक मिसे म्राङबरी हामला विवाह आहिन्बा तसै याङ द थामुला कि याङसे याङ द लसुबा प्रतिज्ञा गदे हाइम दमन पुरा लाबरी हामला। उत्पत्ति 22:18 एला सन्तान यम पृथ्वीला बेनन जाति गदे आशीर्वाद तला तिग्द विषम एसेङला वचन पालन लौ। अब्राहम 99 वर्ष लम्बुवा थेला खुस सारा देन 91 वर्ष लम्बुवा 5 इन्द्रिय गदे दृष्टिघ्याम च्याबा थे जत्तुगो नुहाभरी असम्भव म्राङमुबा तसै परमेश्वरी तिगै एन असम्भव आरे। रोमी 4:19 अब्राहम ओस्पन ग्यार्जा गीत दिङ तसी जिम्मुबा रङ खेप दोषी सी लव दुई तजी बिजवा तम देन रङला मृङ सारा कोला आता बिवा तम था याङसी नोन थेला विश्वास कमजोर अतानी। जब अब्राहम से थेनी गदेला शारीरिक अवस्था कमजोरी म्राङजी थेदा रङला खुइसे जत्तुगु नुहाबरी हमला बिवा आशा अरे मुबा तसै अब्राहम से रङला विचार गदे परमेश्वरला कदे घेन मुसुबा बिवा ताम्री केन्द्रित लब छनोट लाजी थेन दे परमेश्वर से थेला पिनबा प्रतिज्ञा देन फेनोन तामसे थेदा चुताला बिसी विश्वास लबा कारण पिन्जी। रोमी 4:21 परमेश्वर से पिन्न बिसी कबुल लब ताम्रे थेसे तिगै शंका आलाना विश्वासी जन कोङजी चिजी ओछे सुनन विश्वास यम थेसे परमेश्वर दा मान देन जय जयकार लजी परमेश्वर से लब कबूल पूरा लखम्ब विवाद ताम अब्राहम द पक्का था मुला अब्राहम से दृढ़ लबा परमेश्वर से थेला लागिर जे लासेला प्रतिज्ञा लशुबा मुबा परमेश्वर से अवश्य पूरा लाला अब्राहम से परमेश्वर फिला रंगला भरोसा लाल आधार दी गे लजी चु भरोसा से नन परमेश्वर त याकर्गी गेन चमत्कार लबा म्रा फंजी चु चमत्कार से गेन मुक्ति बजी जोसी थेला लुई जेखेन आहिन्बा तसै थे कोला लायन লি বচাব লাজে থেরং তাসম রং লবারে তিগ মুয়া তিগ রং রং সি ম্রং মতাম আধারি গে লাবরে দমসিমোলা ওয়া পরমেশ্বর জি রং পিনব প্রতিজ্ঞা গদেরি বিশ্বাস লাবন অব্রাহাম রংমন লুই বিতাব লাবরে দমসিমোলা রং লা ছনো সে রং লা ভবিষ্য লা লুই লা জ্ঞান নির্ধারণ লালা থেন দে ছাম পরমেশ্বর জি রং লা লুই জ্ঞান সন্দোদা আশিস পিনলা আমিন।
3: প্রভাবশালী বাইবল শিক্ষক সোয়ান ভিক্টর গ্যাম লিখিত সন্দেশ ইয়াংলা ভাষারী নেনসুজি কার্যক্রম স্পার্ক মাই ফিট কার্যক্রমলা বারে রংলা কেহি প্রতিক্রিয়া মুসম
4: 98-85-53-339
3: হস্ত তু সময় রিং বিদা দাজি রংনি ছংমদানু জয়মসি নমস্কার।
5: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
10: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004737 र 0105090093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004737।
8: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934
11: अफिसको डेकोरेसन त सकिसक्यो अब अफिसको लागि अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
12: ल सर हाम्रै दार्जिलिङ बेसी बिज बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप लेलकन्ठ नगरपालिका तेह्र बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808887778
14: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 5706612 र 9822979993
15: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
16: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
15: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
16: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
15: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
16: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
15: ल टिभा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष 2082-83 राष्ट्रिय योजना आयोगबाट भए गरेका मुख्य काम कार्यवाही सम्बन्धमा 16 औं आवधिक

0: 至七。जाजरकोट जिल्लाको भेरी नगरपालिका दुई राङसीमा अविरल वर्षाका कारण आएको पहिरोमा परि एक वृद्धाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। पहिरोले राङसी स्थित एक टिनको अस्थायी टहरामाथि डिस्को खस्दा 67 वर्षीय जयशीला शाहको घटनास्थलमै मृत्यु भएको हो। उक्त टहरा भूकम्पपछिको पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको 50,000 रूपियाँ अनुदानबाट निर्माण गरिएको थियो। घटनामा मृतकका 40 वर्षीय छोरी मेनुका शाह थापा र 7 वर्षीय नातिनी टीका थापा घाइते भएका छन्। स्थानीय बासिन्दाले उनीहरूको उद्धार गरेका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ़ेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मुगुको स्वरू गाउँपालिका एक जवलधारका 25 वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच विभिन्न नौ बुधे सहमति भएको छ। त्रिपुरेश्वरको राहदानी विभाग बाहिर नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका नेपालीको वीर अस्पतालको वन युनिटमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। नौ बुधे सहमतिमा घटनाको सत्य तथ्य छानबिन, पीड़ित परिवारलाई राहत तथा मृतकका आश्रितको व्यवस्थापन लगायत विषयमा सहमति जुटेको छ। सहमति अनुसार घटनाको निष्पक्ष अनुसन्धानका लागि नेपाल सरकारले पूर्व यसको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउनेछ। त्यस्तै गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा छानबिन समितिको प्रतिवेदन, सिफारिश तथा प्रचलित कानून र विगतको अभ्यासका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाइने सहमतिमा उल्लेख छ। सामाजिक अभियन्ता तथा मेडिकल व्यवसाय दुर्गा प्रसाईले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रसाईले सरकार र राष्ट्रसभाका नेताहरूले जनता सामु गरेका कुनै पनि प्रतिबद्धता र बोलेका वाक्यहरू पूरा नभएको दावी गरेका छन्। व्यवसाय प्रसाईले देशको आर्थिक र सामाजिक अवस्था झन खस्कदै गएको बताएका छन्। सहकारीको ठगी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगाइएको चर्को करका कारण सर्वसाधारण नागरिक र युवाहरू चरम निराशामा पुगेको उनले उल्लेख गरेका छन्। प्रसाईले राज्यको गलत नीतिका कारणले गणेश नेपाली जस्ता ऊर्जावान युवाहरू देशमै आत्मदाह गर्न बाध्य हुनु परेको दुःखद वास्तविकता समेत औल्याएका छन्। सत्तारूढ़ दलहरूमाथि प्रहार गर्दै उनले वर्तमान नेतृत्व देश विकासका लागि नभई केवल सत्ता हातमा लिएर शासन गर्न र आफ्नो नेताहरूमाथि लागेका मुद्दाहरू फिर्ता लिनका लागि मात्रै सरकारमा सहभागी भएको आरोप समेत लगाएका छन्। यसैगरी देशको अर्थतन्त्रका मुख्य मेरुदण्ड मानिएका क्षेत्रहरू यो सरकार गठन भएपछि धराशयी बनेको प्रसाईको टिप्पणी छ। उनका अनुसार सबैभन्दा बढ़ी राजस्व उठ्ने शेयर बजार, जग्गा कारोबार र भन्सार जस्ता क्षेत्रमा नयाँ सरकार आएपछि झन ठूलो नकारात्मक असर पुगेको छ। देशको समग्र आर्थिक सूचकहरू ओह्रालो लाग्दा पनि सरकार दर्शक बनेको भन्दै उनले तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। चार वर्षको

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: देशका विभिन्न प्रदेशमा आएको बाढ़ी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। सोमबार बिहानसम्मको विवरण अनुसार कोशी बागमती

खण्डकिर लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण यातायात सञ्चालन प्रभावित भएको छ। कोशी प्रदेशको भोजपुर नगरपालिका पाँच बोकिम स्थित मध्यपहाड़ी लोकमार्गमा असार 12 गते बाढ़ी आएपछि सड़क एकतर्फी सुचारू भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ। इलाम नगरपालिका नौ राजतुवाली स्थित मेची राजमार्ग पनि असार 23 गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण असार 22 गतेदेखि नै काभ्रेको खुरकुट नेपालथोक कटुन्जे बेसी चल्ने बीपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमपेदी भन्ज्याङगाडा स्थित कान्ति लोकपथ असार 27 गतेदेखि र सिन्धुपाल्चोको भोटेकोशी दोधारी स्थित अरणीको राजमार्ग असार 29 गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। गण्डकी प्रदेश अन्तर्गत कास्कीको मादे गाउँपालिका ज्यान्तो स्थित पोखरा ताङथिङ सड़क खण्ड असार 27 गते खसेको पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सड़क अवरोध पुर्याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका एक कोलाबाङ स्थित कोराई रूकुम शहीद मार्ग र अर्घाखाँचीको ताडिनी गाउँपालिका दुई ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़क खण्ड असार 28 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। दुई दिन यता निरन्तर परेको वर्षाका कारण इलाम सदरमुकाम सहित पाँच थर र तापेजुङ सड़क सम्पर्क विच्छेद भएको छ। मेची राजमार्ग अन्तर्गत माईखोला स्थित राजदुवाली सड़क खण्डमा चार दिनदेखि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्। आइतबार मोटरसाइकललाई आवत जावत गर्न दिए पनि सोमबार सड़क थप फासिएपछि सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा बन्द गरिएको छ। झापाबाट इलाम हुँदै पाँच थर र तापलेजुङ जाने सबै सड़क बन्द भएपछि माईखोला पारी ठूलो संख्यामा मालभाग सवारी साधन रोकिएका छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री बोकेका ट्रकहरू अलपत्र परेका छन्। गैराती मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी उदयपुर सिन्धुली नवलपरासी पाल्पा सोलुखुम्बु झापा मकवानपुर म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र डुबान भइरहेको होता। भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन पहाड़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रति आक्रमण शुरू भएपछि गएको महिना आएको अस्थायी युद्ध विराम संकटमा परेको छ। इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले पनि जलमार्ग पूर्ण रूपमा खुल्ला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढ़ेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढ़ी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोफ्सले अमेरिका र उसका क्षेत्रीय साझेदार विरूद्ध व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। त्यसै थाइल्याण्डको राजधानी बैंकक स्थित एक बारमा भीषण आग लागी हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चान युवराकुलले घटनास्थलमा संचार माध्यमलाई दिएको जानकारी अनुसार आगो सल्किएको उक्त भवनबाट 27 वटा शव निकालिएको छ भने अन्य घाइतेहरूलाई अस्पताल लगिएको छ। विश्वकप फुटबलका शीर्ष चार देशबीच हुने दुईवटा सेमीफाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सि बुधबार मध्यराती हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रंगशालामा केन्द्रित बने फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाम्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् र स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यस विश्वकपमा 6 खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्ष युवा प्रतिभा लामिन यामाल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। त्यस्तै पछिल्ला दुई खेलमा
बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मेरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीका प्रमुख गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङहम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा दुई गोल सहित प्रतियोगितामा कुल छवटा गोल गर्दै गोल्डेन बुटको दौड़मा आफूलाई बलियो दावेदार बनाएका छन्। पहिलो सेमी फाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विगतको इतिहासमा फ्रान्सले दुई पटक 1998 र 2018 स्पेनले एक पटक 2010 विश्वकपको उपाधि जितेका छन्। यस महाभिडन्तमा कुन टोलीले फाइनलको यात्रा तय गर्ला त्यो भने मंगलबारको खेलले नै निर्धारण गर्नेछ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विशेष गरी नेपाली बहसमा हामी आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं र जनताका मुद्दाहरूलाई हामी नेपाली बहसमा उठाउने गर्दछौं। र यतिखेर मौन रवि लामी छाने चुपचाप रासोपमा आज हामी बहस गर्न चाहन्छौ। चार घण्टा भेटमा के भयो कुराकानी, आत्मदाहका घटना र सुकुम्बासी समस्या बल्झिँदा चौतर्फी विरोध भइसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालिनले पार्टी सभापति रवि लामी छानेसँग लामो छलफल गरेका छन्। प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुभाष शर्मा र विवेक मिश्र सहित बालिन आइतबार मध्याह बुढा नीलकण्ठ स्थित लामी छानेको निवास पुगेका थिए। उनीहरू बीच लामो समयसम्म झण्डै चार घण्टा जति भेटवार्ता र छलफल भएको भन्ने बुझिएको छ। लामो समयपछि दुईजना बीचको यो भेटवार्ताले अब यो देशमा भइरहेका विभिन्न किसिमका समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति लामी छानेले प्रधानमन्त्री बालिनलाई मान्छेहरू रोएको, आफूलाई ठिक नलागेको बताएको निकट स्रोतले जानकारी दिएको छ। हामीलाई गरीबलाई यसरी रुवाउनु हुन्न, उनीहरू सुकुम्बासी होइनन् भने पनि चित्त बुझ्ने गरी व्यवस्थापन गरौं उनले बालिनलाई भनेका थिए। छिटो जग्गा उपलब्ध गराएर सरकारले को मन हुन्छ भन्ने चाहिँ तपाईँहरू देखाउनुहोस्, तपाईँहरू चाहिँ क्रूर नबन्नुहोस्, तपाईँहरूले रूट नबन्नुहोस् भनेर रवि लामी छानेले बालिन शाहलाई भनेका छन्। र गणेश नेपालीको आत्मदाहले निराशा कायमै रहेको संकेत गरेको पनि प्रसंग निस्केको थियो। त्यसबाहेक पार्टी पदाधिकारीमा मनोनयन, मन्त्री परिषद पुनर्गठन र नियुक्तिबारे पनि बालिन र रवि बीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलकै क्रममा छ मन्त्रीहरूलाई भक्तपुरको खरीपाटी पठाएर सुकुम्बासीसँग पनि छलफल गराइएको छ। नागरिकहरूको यो निराशालाई चिर्नका निम्ति तत्काल सरकारले एक्सन लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले प्रधानमन्त्रीलाई निर्देश गरेका छन्। पार्टीको सभापतिको हैसियतले अब आजको नेपाली बसमा हामी चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਜੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਬੈਸਮਾ ਬੈਂਕਿੰਗ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएनबी ब्याङ्क सबैका लागि ब्याङ्क इस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद।
3: अब यो सुकुम्बासी समस्याको लागि अन्तत सरकार झस्कियो। हिजो मात्रै 6 जना मन्त्रीहरूलाई पठाएर सुकुम्बासीको विषयमा समस्या समाधान गर्नका निम्ति, सुकुम्बासीहरूलाई मनाउनका निम्ति त्यहाँ सरकार पुग्यो र यता बालेन र रवि बीच भएको भेटमा पनि बालेनका क्रियाकलापहरूप्रति, सरकारका क्रियाकलापहरूप्रति रवि लामिछानेलाई असन्तुष्टि जनाएको कुरा आयो। अब यो समग्र विषयलाई चाहिँ कसरी हेर्न सकिन्छ आज सरकारका गतिविधिहरूलाई?
4: अब होइन, एउटा के देखियो भने सरकार चाहिँ हरेक फ्रन्टमा चाहिँ एउटा असफल हुँदै गयो, किनभने सरकारसँग कुनै भिजन देखिएन। यो मुलुकको जुन माउन्टिङ प्रब्लमहरू थिए, जुन विशाल समस्याहरू छन्, त्यो समस्याहरूसँग समाधान गर्ने, सल्भ गर्न सक्ने सरकारसँग कुनै राजनीतिक इच्छा शक्ति पनि भएन र त्यो चाहिँ समाधान गर्न सक्ने कुनै सोच र परिकल्पना पनि देखिएन। त्यो एउटा आधारभूत इमान्दारिता पनि देखिएन र सरकार चाहिँ हरेक मोर्चामा असफल हुँदै गइरहेको छ र नागरिकहरूमा पनि सर्वत्र एउटा चरम निराशाको मनोविज्ञान चाहिँ हावी हुँदैछ। भनेपछि अब यत्रो चाहिँ जनतालाई चाहिँ सुशासन दिन्छौँ, जनतालाई चाहिँ एउटा प्रगति समुन्नतिको बाटोमा लैजान्छौँ भन्ने एउटा जुन सपना देखाइएको थियो, र सबभन्दा बढी सपना के देखाइएको थियो भने यी जुन निर्धन तबकाका व्यक्तिहरू छन्, गरिबीको रेखामुनि रहेका व्यक्तिहरू छन्, तिनीहरूको उत्थान गरिनेछ भन्ने एउटा चाहिँ सपना देखाइएको थियो। गरिबको चमेली भनेर गीत गाएर नै उनी पपुलर भए, तर अहिले चमेलीहरूको कहीँ कुतै सुनवाई छैन।
3: पार्टीका सभापतिले हिजो भेटवार्ता भएको छ पार्टी सभापति र प्रधानमन्त्री बीच, होइन, पार्टी सभापतिले चाहिँ सरकारका गतिविधिमा चाहिँ असन्तुष्टि जनाइयो, क्या असन्तुष्टि जनाउनु हो, यो भनेको चाहिँ रवि लामिछाने चाहिँ अलिकति जनताप्रति निश्चेषण राख्ने, अलिकति त्यो किसिमको करुणा राख्ने खालको त्यो बाटोमा चाहिँ अलिकति परिपक्वता हो उहाँको?
4: होइन, परिपक्वता रविको पनि मैले केही देखाएको छैन। अब अहिले चाहिँ के हो भने रवि लामिछानेको पनि चाहिँ के छ भने धेरै ठुल्ठुलो काण्डमा मुसेका व्यक्तिहरू हुन्, उनको पनि चाहिँ गम्भीर मामिलामा संलग्न भएका व्यक्ति हुन्। अब अहिले एकदमै रणनीतिक ढंगले र कानूनलाई मिचेर, प्रक्रियालाई मिचेर उनले चाहिँ आफ्नो सारा मुद्दाहरू फिर्ता दिन लगाए, सरकारलाई त्यसको सरकारलाई प्रयोग गरे, महानयायिक कार्यालयले प्रयोग गरे, त्यस कारण चाहिँ के हो भने अब अहिले चाहिँ बालिन चाहिँ प्रधानमन्त्री छन्, त्यस कारण चाहिँ उनले गरेका गल्तीहरू देखिन्छ तर अब रवि लामिछाने डायरेक्ट चाहिँ सत्तामा छैनन् तर उनको गल्तीहरू देखिँदैन तर मैले देखेको चाहिँ के छ भने यो दुइटै एउटै सिक्काको दुईटा पाटोहरू हुन् त्यसकारण उनी बढी परिपक्व छन् बढी उनमा राजनीतिक सोच छ भन्ने कुरा छैन उनले पनि चाहिँ के हो भने सरकारलाई कुनै एउटा चाहिँ खबरदारी गर्ने त्यो गर्न सकेको छैनन् उनी पनि यो सबै प्रक्रियामा जिम्मेवार छन् यही सुकुम्बासीहरूकै बारेमा उनले चुनावको बारेमा के भने सुकुम्बासी बस्तीमा 2000 आयो भने म छाती छाप्न आउँछु भन्थे खै उनको छाती त कहीँ पनि देखिएन भन्दाखेरि यत्रो सरकारले चाहिँ जनविरोधी गरिब मारा नीतिहरू ल्याएर खै त उनको कहीँ पनि केही रिजर्भेसन आएन कहीँ पनि त्यसको बारेमा उनले केही बोलेनन् कहीँ पनि सरकारले गरेका बदमासीहरूको बारेमा कहीँ पनि उनको केही पनि आएन भन्दाखेरि अब खालि के छ भने अब यिनको पनि खालि उही सत्ताको लागि ढोकेर बसेको जस्तो मात्रै देखिन्छ
3: कुनै पनि नागरिकलाई रोएको देख्न सक्दिन होइन म कुनै पनि नागरिकको आँसु झरेको देख्न सक्दिन यसलाई चाहिँ तुरन्त समस्या समाधान गर्नु सुकुम्बासीलाई नरहनुहोस् भनेर निर्देशन दिनुभयो नि त हिजो
4: ठिक छ अब यो सबै चाहिँ के छ नि यो सबै चाहिँ स्टन्ट बाजी हो यो रोएको देख्न सक्दिन प्रक्रियामा आफै सबै संलग्न छन् होइन त्यस कारण चाहिँ के हो भने अब रवि लामिछानेले राम्रो गरे गर्लान् भन्ने मलाई छैन यिनी पनि गृहमन्त्री हुँदाखेरि हामीले देखेकै हो अहिले 3 महिनासम्म यिनको चाहिँ जम्मै सरकारको हरेक कुराको चाहिँ ममा यिनको चाहिँ समर्थन हुँदै आएको छ कहीँ पनि यिनले चाहिँ कुनै कुरामा चाहिँ सरकारलाई एउटा बाटो देखाउने काम कहीँ पनि गरेका छैनन् त्यस कारण चाहिँ के हो भने यो यिनले आफ्नै पनि पुराना सबै अपराध कर्महरू छँदैछ गृहमन्त्री हुँदाखेरि यिनले गरेका क्रियाकलाप पनि हामी सबैले थाहा छ त्यस कारण चाहिँ के हो भने खालि अब अहिले त्यस कारण बालेन्द्र रविलाई फरक गरेर हेर्नु नै त्यो नै मूर्खतापूर्ण छ त्यो एउटै सिक्काका दुईटा पाटाहरू हुन् र अहिलेको यो घटनाक्रमका लागि यो सबै दे आर इक्वली रेस्पोन्सिबल त्यस कारण रविले चाहिँ एकदम परिपक्वता देखाए अब यो चाहिँ अलिकति रवि लामिछानेमा चाहिँ शब्द जाल बढी छ म रोएको हेर्न सक्दैन भन्ने उनी चाहिँ मुलुकलाई म हाँसेको हेर्न चाहन्छु भन्ने होइन र दुइटैको मुलुकलाई रुवाउने कुरामा दुइटैको भूमिका देखिन्छ
3: सरकारलाई चाहिँ जस्तो दुइटै मत दिइसकेपछि जनताले चाहिँ पत्याइसके पछाडि त अब यसलाई सहयोग पो गर्नु पर्यो नि त होइन दिनेश त्रिपाठीजी अब यो सरकार चाहिँ राम्रोसँग अगाडि बढोस् कुनै व्यक्ति फेल हुने पार्टी फेल हुने भन्दा पनि अब स्टेट फेल हुने बाटो
4: सुन्नुहोस् न सहयोग भनेको त हाम्रो नागरिकले असहयोग कहाँ गरेको छ हरेक नागरिकले सहयोग गरेको छ तर अब सरकारले बदमासी गर्ने अनि नागरिकले त्यसलाई चाहिँ ताली पिट्ने भन्ने हुँदैन हाम्रो त के छ भने एउटा चाहिँ सरकारको कमी कमजोरीहरूको चाहिँ त उजागर त गर्नै पर्यो नि खबरदारी त गर्नै पर्यो नि हाम्रो सहयोग भनेको त्यही हो सरकारले गरेका गलत कामहरूमा खबरदारी गर्नु त्यसलाई चाहिँ सचिनेलाई बाध्य गर्नु त्यही नै हो सरकारले नागरिकले चाहिँ नागरिकहरूबाट चाहिँ सरकारले चाहिँ जय जयकारको अपेक्षा राख्नु हुँदैन नागरिकहरूले दिएको फिडब्याक र मार्गदर्शनलाई नै सरकारले चाहिँ त्यसलाई नै एउटा सहयोग छान्नुपर्छ हामी चाहिँ एउटा कस्तो छ भने हामीमा अलोकतान्त्रिक संस्कार हामी छ हामीलाई के लाग्छ भने जनताले नागरिकले सबैले सरकारको जय जयकार गर्नुपर्छ त्यो नै सहयोग हो भन्ने हाम्रो बुझाइ छ त्यो बुझाइ नै गलत छ जनताले दिएको फिडब्याक जनताले दिएको आलोचना त्यो नै नागरिकले दिएको आलोचना नै एउटा चाहिँ के हो भने त्यो नै एउटा सहयोग हो त्यस कारण चाहिँ के छ भने अब यो हाम्रो बुझाइ नै गलत छ कि नागरिकबाट सरकारले के अपेक्षा राख्छ भने कि यसले चाहिँ हाम्रो गलत कुराको पनि समर्थन गर्छ गलत कुराको समर्थन गर्नु त्यो चाहिँ सहयोग होइन त्यो चाहिँ झन् ठुलो असहयोग हो गलत कुराको चाहिँ सहयोग गर्नु त्यसलाई चाहिँ समर्थन गर्नु हुँदैन गलत कुराको विरोध गर्नुपर्छ उद्देश्य के हो भने मुलुक चाहिँ सुशासनको बाटोमा जाओस् लोकतन्त्रको बाटोमा जाओस् समृद्धिको बाटोमा जाओस् भन्ने हो त्यस कारण के छ भने नागरिकहरूमा आलोचनात्मक चेत हुनु जरुरी छ क्रिटिकल मास चाहिन्छ जसले चाहिँ के छ भने सरकारका गल्तीहरू कमजोरीहरूलाई चाहिँ आउनाउन सकोस् सरकारले बाटो देखाउन सकोस् त्यो भूमिका हो नि नागरिकको. अब सबै यो त हाम्रो सबै सत्तावादी समाज हो र नागरिकहरूबाट खालि चाहिँ के छैन स्थितिगानको अपेक्षा गर्ने जे जे कारको अपेक्षा गर्ने त्यो नै एउटा सामन्ती सोच हो, त्यो नै एउटा अलोकतान्त्रिक संस्कार हो, अलोकतान्त्रिक चरित्र हो. जहिले पनि चाहिँ के छैन एउटा क्रिटिसिजम पो इन्भाइट गर्नु पर्यो. अब सरकारले गरेका यत्रा बदमासीहरू छन्, यत्रा चाहिँ भ्रष्टाचारका पनि इस्युहरू आइरहेका छन्. बिवाईजी काण्डदेखि लिएर बजेटका पानाहरू नै करको दरहरू नै फेरियो, त्यसका पानाहरू नै गायब पारियो, देखिएका कुराहरू आइरहेको छन् भन्ने बेलामा चाहिँ गरिबमुखी नीति ल्याउँछु भनियो, तर के गरियो? आज शिक्षा र स्वास्थ्यमा चाहिँ के छैन कर बढाइयो, बिजुलीका उपभोक्ताहरूको कर बढाइयो, किसानहरूलाई कुनै राहत दिएन. उल्टै के गरियो भने 2 करोड लगानी गर्ने किसान, 2 करोड लगानी गर्ने को किसान छ र? यो भनेको त सबै यो भूमाफियाहरूको कृषि माफियाहरूकोलाई पोस्ने नीति हो नि. आम किसान त के छ भने उसले त
3: किसानले मल नपाइसके पछाडि चाहिँ किसानहरू यतिखेर प्रताडी
4: छन्, मल पाउने छैन. आखिर चाहिँ के छ भने मलको यत्रो हाहाकार छ. आखिर यो मुलुकको चाहिँ के छ भने कृषि नै हो जसले विशाल जनसंख्यालाई रोजगारी दिन सक्छ, इंगेज गर्न सक्छ, मुलुकको अर्थतन्त्रको दिशा परिवर्तन गर्न सक्छ, खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ. यही मुलुकको कुनै बेला खाद्यान्न हामी निर्यात गर्थ्यौं, धान चामल कम्पनी यहाँ थियो, अहिले त्यो कहाँ छ? धान चामल कम्पनी पनि छैन. अहिले चाहिँ हामीले खाद्यान्नहरू चाहिँ आयात गर्नु परिरहेको स्थिति छ, खेतहरू भाँचो छ. भनेपछि सरकारसँग त्यसको के रोडम्याप छ? भनेपछि सरकारसँग त कुनै यसको नीति नै छैन यसको बारेमा. भनेपछि सरकार चाहिँ के छ भने यो परिकल्पना विहीन छ, भिजनलेस गभर्मेन्ट देखियो. मुलुकको चाहिँ समस्यालाई कसरी सल्भ गर्ने त्यो चाहिँ एउटा भिजन देखिएन र इच एन्ड एभ्री मोर्चामा सरकार चाहिँ असफल हुँदै गएको छ. र यो एउटा पार्ट हो. अर्को चाहिँ के छ भने हरेक कदममा चाहिँ संविधान मिच्ने, अलोकतान्त्रिक बाटो अख्तियार गर्ने, अधिनायकवादी बाटो अख्तियार गर्ने, सामान्य विरोध पनि खप्न नसक्ने, यही सुकुम्बासीहरूको बिना कुनै तयारी, बिना कुनै वैकल्पिक एउटा चाहिँ बन्दोबस्त नगरिकन एक अचानक चाहिँ के छ भने बुलडोजर हिँडाइयो. अब अहिले चाहिँ लगेर होल्डिङ सेन्टरमा राखियो, त्यहाँबाट पनि तिमीहरू लजाऊ भनेर चाहिँ.
3: तर होइन, हिजो मात्र मन्त्रीहरू गएर 6 जना मन्त्रीहरूले त्यहाँ भेटेर चाहिँ अब होल्डिङ सेन्टरबाट नपठाउने, खाना पनि दिने, त्यहीँ बस्न दिने र अब वैकल्पिक व्यवस्था अब नगरञ्जेलसम्म प्रताडित नगराउने भन्ने खालको विषय आइसकेका छ.
4: तर अस्तिसम्म के नीति थियो यो त के छ भने
3: व्यापक विरोध भइसकेको सरकारले
4: जब 84 विरोध हुन थाल्यो अनि त्यस्तो भनियो भन्ने आयो. तर अब बालेरको हिमसेलको के नीति छ त्यो कुरा पनि हो नि. अब एउटा विद्यार्थीहरूले त्यसको बारेमा पत्रकारहरूले त्यहाँ परिवेशै गर्न नदिने, एउटा केही अभियन्ताहरूले विद्यार्थीहरूले त्यहाँ त्यसमा निगरानी गर्न जाँदाखेरि उनीहरूलाई चाहिँ निर्घात कुटपिट गर्ने, दमन गर्ने, उनीहरूलाई गिरफ्तार गर्ने, यो चाहिँ हामी यो एउटा निरङ्कुशता र अधिनायकवाद सरकारमा चाहिँ हावी हुँदैछ. यसरी चाहिँ विद्यार्थीहरूलाई अभियन्ताहरूलाई यसरी चाहिँ निर्घात कुटपिट गर्न पाइन्छ र पञ्चायत कालको भन्दा पनि वर्स देखियो. यो सानो कुरा के भयो कि एकदम चरम दमनमा ओदिने सरकार. आज चाहिँ के भने सरकारले यति धेरै गरीब मारा नीति ल्यायो कि नागरिकहरू सामूहिक रूपमा आत्महत्या गर्न बाध्य भइरहेका छन्. एउटा होइन, दुईटा होइन, आज चाहिँ के छ भने आधा दर्जन घटनाहरू आइसके. सुकुम्बासीहरूले पनि आत्महत्या गरे, अरू नागरिकहरूले पनि हत्या गर्दैछन्, गणेश नेपालीको हत्या आत्मदाह गर्नुपर्ने स्थिति आयो. धेरै आत्महत्या र आत्मदाह भनेको एउटा नयाँ एउटा चाहिँ ट्रेन्ड देखियो. त यो नेपाली समाजमा कहिले पनि नदेखिएको कुरा आत्मदाहको एउटा श्रृङ्खला सुरु भयो. भनेपछि यसले के देखाउँछ भने नागरिकहरूमा चरम एउटा निराशाको मनोविज्ञान हावी हुँदैछ. किन आत्मदाह गर्छ मान्छेले? जब चाहिँ उसले हेर्छ कि अब कुनै बाटो छैन, चरम निराशाको स्थितिमा राज्यले एउटा यस्तो परिस्थिति निर्माण गर्यो कि गरी खान सक्ने स्थिति निर्माण भएन, छोराछोरीहरूलाई पाल्न नसक्ने एउटा अवस्थाको सिर्जना भइसक्यो भन्ने जब चारैतिर अन्धकार हेर्छ, चरम निराशा हेर्छ अनि मान्छे चाहिँ एउटा आत्मदाहको बाटोमा पुग्छ, आत्महत्याको बाटोमा पुग्छ. सरकारले नीतिको कारणले गर्दाखेरि बाई द पोलिसी अफ द स्टेट एउटा यस्तो परिस्थिति निर्माण गरियो. सरकारले चाहिँ त कहीँ पनि चाहिँ राहतको कुरा ल्याउन सकेको छैन. प्रो पुअर एउटा पनि नीति सरकारले ल्याउन सकेन, इम्प्लोयमेन्ट जेनेरेट गर्ने एउटा पनि नीति सरकारले ल्याउन सकेन। आज चाहिँ के हो भने मुलुकमा हामी रोजगारी सृजना गर्छौं भनेर सरकार आयो, अहिले पनि चाहिँ के छ भने पहिलेको भन्दा मुलुक छाड्ने युवाहरूको जनसंख्या चाहिँ के छ भने झनझन वृद्धि हुँदै गइरहेको छ। भनेपछि त मुलुक चाहिँ युवा विहीन हुँदैछ, देशै खाली हुँदैछ। आज चाहिँ के छ भने मुलुकमा काम गर्ने युवाहरू छैनन्, भन्दाखेरि आफ्ना युवाहरूको व्यापार गरेर मुलुक अगाडि बढ्छ, म्यान पावर निर्यात गरेर कुनै मुलुक अगाडि बढ्छ, रेमिट्यान्सको भरमा मात्रै कुनै मुलुक अगाडि बढ्छ।
3: ट्रेन हो नि त होइन, हिजोदेखि नै अब वैदेशिक रोजगारीमा जानेदेखि लिएर उच्च शिक्षा पढ्नका निम्ति जानेहरूको अर्थ छ नि त होइन। तर अब राष्ट्रपति सरकार आइसकेपछि अब बेरोजगार समस्या हल गर्छौ, रोजगारीको सृजना गर्छौ, नयाँ आयाम भनिरहेको स्थिति छ, सय दिनमा सबै काम हुँदैन।
4: यो सय दिनमा सबै समस्या समाधान गर्न सक्छ भने होइन, त्यो सम्भव छैन। तर एउटा चाहिँ मनी सो द डे भन्छ, गुड बिगिनिङ त देखिनु पर्यो नि, गुड बिगिनिङ इज हाफ डन भन्छ, त्यो सुरुवाती लक्षण त देखिनु पर्यो नि। सरकार चाहिँ राइट डिरेक्सनमा जाँदैछ र यसले चाहिँ नागरिकहरूसँग संवाद स्थापित गर्दैछ, यसले चाहिँ आशाको संचार गर्दैछ, पोलिटिक्स अफ होपको सृजना गर्दैछ भन्ने त्यो त देखिनु पर्यो नि, त्यो देखिएन। त्यस कारण चाहिँ सरकार चाहिँ असफलताको कुरो त्यहाँ छ, किनभने अहिले यो अब 100 दिन भइसक्यो, 100 डेज पनि राखिसक्यो, तर यो चाहिँ सरकारले यो यसमा चाहिँ के छ भने सरकारले एउटा कन्फिडेन्स बिल्डिङ गर्न सक्नु पर्थ्यो, नागरिकहरूमा होप जगाउन सक्नु पर्थ्यो। सबै समस्या समाधान हुन सक्दैन, तर सरकारले नागरिकको पक्षमा काम गर्दैछ, पोलिसीहरू ल्याएको छ र सरकार चाहिँ राइट डिरेक्सनमा जाँदैछ भन्ने एउटा चाहिँ जुन एउटा विश्वास हो, त्यो एउटा मनोविज्ञान चाहिँ सिर्जना गर्न सक्नु पर्थ्यो। अब अहिले हेर्नुहोस् जनतामा चाहिँ के छ भने अब एउटा निराशा बढ्दैछ र लोकतन्त्रमा निराशा भनेको बन्दुक भन्दा पनि खतरनाक कुरा हो। यो चाहिँ यसले चाहिँ लोकतन्त्र चाहिँ जीवित रहन सक्दैन। जहाँ जनतामा चरम निराशाको मनोविज्ञान छ त्यहाँ कुनै गर्नु पर्दैन, त्यो त्यसै लोकतन्त्र ढल्यो। किनभने पिपुलमा होप भएन भने त्यहाँ डेमोक्रेटिक इन्स्टिट्युसन्सहरूले फङ्सन गर्दैन। त्यस कारण अब त्यो किसिमको एउटा परिस्थिति चाहिँ निर्माण हुँदैछ। भनेपछि एउटा मुलुकमा लोकतान्त्रिक संस्थाहरूमाथि पनि एउटा चाहिँ सिस्टमेटिक ढङ्गले एट्याक भएको छ। गरीबमाथि पनि अब गरिबी हटाउन सक्दैन, गरिबहरूलाई नै हटाउन लागिरहेको छ, सिस्टमेटिक एट्याक हुँदैछ। नागरिकका अधिकारहरूमाथि सिस्टमेटिक एट्याक हुँदैछ, संसदलाई कम्प्लिट बाइपास गरिएको छ, संसदलाई भूमिका विहीन बनाइएको छ, 100 भन्दा बढी कानूनहरू आज अध्यादेशबाट पास गरिएको छ, संसदलाई बिजनेसै दिएको छैन, अदालतलाई क्याचर गरियो र अब हामीले हेर्यो निर्वाचन आयोगमा कस्ता व्यक्तिहरूलाई गठन लगेर नियुक्त गरियो, जो व्यक्ति चाहिँ के हो भने संविधानमा एउटा के छ भने उच्च नैतिक चरित्र भएको व्यक्तिहरूलाई मात्रै संवैधानिक कमिसनहरूमा चाहिँ नियुक्त गर्नुपर्छ भनेर व्यवस्था छ। तर के गरियो भने सर्वोच्च अदालतमा चाहिँ संवैधानिक मामिलाहरूमा चाहिँ रिट लिएर जाँदाखेरि दर्तै नगर्ने, त्यसलाई दर्पित पनि नगर्ने दर्ता पनि नगर्ने, अनि त्यस्तो व्यक्तिलाई चाहिँ के छ भने र सरकारलाई साथ दिने, सरकारले गरेका संवैधानिक क्रियाकलापमा चाहिँ के छ भने मिलोमतो गर्ने, अदालतलाई चाहिँ कमजोर बनाउने, अदालतलाई प्यारालाइज गराउने, त्यस्तो व्यक्तिलाई लगेर निर्वाचन प्रमुख निर्वाचन आयोग त्यसलाई पुरस्कृत गरिएको छ। त्यो हामी बुझ्दैनौ, त्यो एउटा अनैतिक साठगाँठको आधारमा र त्यो व्यक्ति जसले सर्वोच्च अदालतलाई डिफङ्क्ट बनायो, निर्वाचन आयोग भनेको त लोकतन्त्रलाई क्रियाशील बनाउने एउटा इन्स्टिट्युसन हो, त्यसमा चाहिँ पनि सरकारको कालो छाया पढ्यो, त्यो सरकार त्यो इन्स्टिट्युसन इन्डिपेन्डेन्ट अब रहँदैन। अब चाहिँ राष्ट्रपतिको स्वार्थमा, बालिङको स्वार्थमा जितेको उम्मेद्वारलाई हारेको, हारेको उम्मेद्वारलाई जितेको र कम्प्लिट चाहिँ के छ भने धान्लीपूर्ण चुनाव उही मुशर्रफले गराएको चुनाव होला जस्तो छ, अब शेख हसिनाले गराएको चुनाव जस्तो होला जस्तो छ। चुनाव नै के छ भने अहिलेसम्म कमसेकम नेपालमा चुनावको निष्पक्षतामाथि धेरै गम्भीर प्रश्नहरू उठ्ने गरेको थिएन, मूलत निष्पक्ष चुनावहरू हुने गर्थ्यो। अब चाहिँ त्यस्तो व्यक्तिलाई लगेर त्यहाँ नियुक्त गरियो, अख्तियारलाई को सारा कार्यालयकै उसलाई आयुक्तलाई चाहिँ प्रधानमन्त्री कार्यमा ल्यायो,
3: सबैको भावनालाई बुझे मेरिटोक्रेसीबाट अब नियुक्ति हुन्छन् होइन,
4: भनेपछि कस्तो स्थिति निर्माण गरिँदैछ, कन्स्टिट्युसनल बडीहरूलाई प्यारालाइज गरिँदैछ, डिफङ्क बनाइँदैछ, आज प्रधानमन्त्री कार्यालयबाट पीएले मुलुक चलाउँदैछ, यो जुनियर मान्छेले नगरमुखी सचिव बनाइँदैछ, भन्दाखेरि के छ भने त्यो भनेको चाहिँ के हो, सारा कर्मचारी तन्त्रको मोरल चाहिँ डाउन भएन, नैतिक रूपमा उनीहरूलाई चाहिँ उनीहरूको उत्प्रेरणालाई समाप्त गरिएन, यो चाहिँ एक पछि अर्को चाहिँ सरकार चाहिँ हरेक मोर्चामा सफल हुँदैछ र मुलुकै असफल होला कि भन्ने एउटा
3: मुलुकलाई सफलको ताको दिशातर्फ डोर्याउनु पर्छ, सरकारले खबरदारी गर्नु
4: पर्छ,
3: सफल बन्ने कुरा सरकार सफल बन्ने कुरा अर्को पाटो होला तर देश सफल बन्नुपर्छ,
4: देश एक्ज्याक्टली हामी एक्ज्याक्टली सफल होस्, तर बिकज अफ द यो ब्याड गभर्नेन्सले गर्दाखेरि गभर्मेन्ट इज नट ओन्ली द गभर्मेन्ट द स्टेट इज गोइङ टु फेल। थ्याङ्क यू सो मच,
3: यहाँको महत्वपूर्ण समयका लागि र बिहानी सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हामी श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेक्षित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।
0: चार वर्ष को

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

참여 따켓 보너스 파운 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
1: यतिको राम्रो बेसमा सामाजिक अभियन्ता मेडिकल व्यवसायी दुर्गा परसाई हामीसँग जोडिनु भएको छ। परसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते सबै श्रोताहरूलाई पनि नमस्कार।
1: अब देशले अहिले कस्तो गति लिइरहेको छ? हिजो मात्रै रवि लामिछाने र प्रधानमन्त्री बीच भेटवार्ता भएछ, छजना मन्त्रीहरूलाई होल्डिङ सेन्टर पठाएर चाहिँ अब सुकुम्बासीहरूलाई थामथुम पारिएछ, तपाईँहरूले लाल पूर्जा पाउनुहुन्छ, अब धेरै नरुनुहोस्, निराश नहुनुहोस् भनेर रविजीले म आँसु पनि देख्न चाहन्न कुनै पनि मानिसको, तपाईँहरू एक्सन लिनुहोस् भनेर चाहिँ निर्देशन दिनुभएछ बुढा नीलकण्ठमा बोलाएर। अब समस्या समाधान होला कि कुन गतिमा कुन बाटोमा गइरहेछ सरकार सत्ता यतिखेर?
2: अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने, र नेपाली जनताले पनि बुझ्नुपर्ने कुरा, त्यो सरकार नेपालीहरूका लागि आएको हो कि नेपालको लागि आएको हो कि कुन उद्देश्यको लागि आएको हो यो सरकार? सबैभन्दा पहिला नेपाली नागरिकको उद्देश्यको लागि हो भने त्यो कुरा राम्रो होइन। अब सिंहदरबारमा आगो लगाएर, सर्वोच्च अदालतमा आगो लगाएर आएर यिनीहरूले बोलेका कुरा, त्यसमा पनि रवि लामिछानेजीहरूले बोलेका कुरा, कुन कुरा आज सत्य भएका छन्? तपाईँले एउटा कुरा बुझ्नुहोस् त, सुकुम्बासीका बस्तीमा डोजर चल्न जाँदैनन्, सु भ्रष्टहरूका घरमा डोजर चल्छन् भनेर भने होइन, म छाती थाप्न आउँछु भनेको कहाँ गए ती कुरा?
1: हिजो बुढा नीलकण्ठमा बालेनलाई बोलाएर बालेनका अगाडि छाती थाप्नु भयो नि त रविजीले।
2: अरे बालेनजीका अगाडि छाती थाप्नु त्यो त्यो भनेको एउटा गलत कुरा हो। तपाईँले के बुझ्नुहोस् भने, अर्को कुरो, उहाँले हाम्रो सरकार बनेको 100 दिनमा म विदेशका गल्ली गल्लीमा गएर चाहिँ पोस्टर टाक्छु, कमसेकम 100 जनालाई ल्याउन सुरुवात गर्छु भनेर भनेको होइन, यति लामो मुख च्यातेर टिकट ऊ गर्छु भनेर भनेको होइन, टिकट फ्री टिकट भनेर भने होइन, यति मुख बिगारेर आज कहाँ गए थियो दिन नाट त त्यतिखेर रविजीले 32 वटा देखाउनु भएको थियो फ्री टिकट भन्दा। अनि तपाईँको हरेक कुरा उहाँहरूले सहकारीका कुरा भए, आज आएर कुन जनतालाई उहाँले अब पूर्जा बाँड्नुहुन्छ, तपाईँको चाहिँ स्वास्थ्यमा भ्याट, शिक्षामा भ्याट, पानीमा भ्याट, बिजुलीमा भ्याट, बाटोमा हिँड्दाखेरि भ्याट, अनि बाटोमा हिँड्दा लगाएको भ्याटले गर्दाखेरि आज गणेश नेपाली जस्ताहरूले चाहिँ आत्मदाह गर्नु पर्यो, गरी खाने वातावरण छैन, व्यापार 80% व्यापार छैन मुलुकमा, मजाक गर्दैछन् साथीहरू, 80% व्यापार छैन, यिनले 1 किलो पिठो किनेको भए पो यिनलाई अनुभव हुन्थ्यो, त्यो 1 किलो चामल किनेको भए अनुभव हुन्थ्यो, 1 किलो पिठो र 1 किलो चामल नकिनेको मान्छे देशमा त्यो ठाउँमा पुगेपछि नि, तपाईँलाई म एउटा कुरो के भन्छु भने, धोतीको जुम्रो टाउकामा पुगेपछि सल बोलाउँछ भन्थे, त्यही भएको हो यो। पहिले स्पष्ट नेपाली ठेट भाषामा भन्नुपर्दाखेरि त्यही हो कुरो, यस्तो पनि हुन्छ देशको हालत, 80% व्यापार छैन, राजस्व कहाँबाट उठ्छ? बालेन सरकार आएपछि 3 खर्ब रुपियाँ थपियो 3 महिनामा, यो तरिकाले ऋण थपिँदै जाने भने अब 1 वर्षमा यिनीहरूले 50 खर्ब रुपियाँ ऋण पुर्याउँछन्, अनि केपी ओलीहरू प्रचण्डहरू फटाकी यिनीहरू फटा देखिने भए, अब जनताले त केपी ओली प्रचण्ड शेरबहादुर देउपाहरू फटा भए, यिनीहरूले भ्रष्टाचार गरे, यिनीहरूले जनताको काम गरेन भनेर पो यिनलाई भोट दिएको छ विदेशबाट धेर ऋण लिए भनेर।
1: होइन, ऋण ननिकालेर सत्ता चलाउन देश चलाउन गाह्रो छ नि त, फेरि ऋण सही ठाउँमा सदुपयोग हुनु पर्यो परसाईजी, ऋण काट्ने कुरा त नराम्रो भएन नि त। होइन
2: होइन होइन, ऋण काट्ने कुरा नराम्रो भएन, ऋण का देशलाई यो तरिकाले ऋण ऋण भनेको के हो तपाईँलाई थाहा छ? अर्काको बर्मस हो, भोलि ऋण तिर्न नसक्दा के हुन्छ देश के हुन्छ भन्नुहोस् न? यिनीहरू शासन र सत्ता हातमा लिएर शासन गर्न आएको रहेछन् र आफ्ना मुद्दा फिर्ता लिने, आफ्ना मुद्दा फिर्ता लिने।
1: तर हिजो रविजीले त निर्देशन दिनुभयो नि त, म कसै पनि रहेको हेर्न सक्दिनँ, तुरन्त समाधान गर्नु सुकुम्बासीको समस्या भनेर बालेनजीलाई बुढा नीलकण्ठ बोलाएर चाहिँ 4 घण्टा भेट पठाउनु भयो नि त। होइन, यो सकारात्मक बाटो होइन, यो सकारात्मक वे होइन,
2: हरि पूर्जा दिएर मात्रै हुँदैन नि, घर दिनु परेन, घर मात्रै दिएर हुँदैन, रोजगारी दिनु परेन, बजारमा मान्छेले रोजगारी पाउँथ्यो, भाँडा माथि अर्का घरमा गएर पानी बोक्थे, अर्का घरमा गएर भाँडा माथि भारी बोक्थे, सिमेन्ट घोल्थे, इटा बोक्थे, त्यो त गाउँमा पाइँदैन। यो त वर्ष सदियौंदेखि बस्दै आएको, मिलेर आएको बजार आज न्यू रोडका गल्लीमा तपाईँको चाहिँ नि गएर बुझ्नुहोस् व्यापार छैन। हिजो त्यही न्यू रोडका गल्लीमा हिजो तपाईँको चाहिँ नि त्यही महाबौद्धका व्यापारीहरू पालेन पालेन घन्टी घन्टी भन्ने अहिले लुकेर बसेका छन्। व्यापार नभएर
1: व्यापार छैन, होइन
2: व्यापार त 80% छैन, ब्याङ्कको लगानी हुँदैन, कसले कसले ऋण लिन्छ ब्याङ्कमा घर जग्गा जमिन डुबाउनलाई? सेयर मार्केट गयो अब साउने गतिदेखि जग्गाको कारोबार जिरो हुन्छ। सबैभन्दा बढी राजस्व भनेको जग्गाबाट उठ्थ्यो, भन्सारबाट उठ्थ्यो, भन्सार जिरो। मान्छेहरूले अब चाहिँ नि तपाईँको चाहिँ नि केही सामान मगाउन छोडे व्यापारीहरूले, यहाँ व्यापारै हुँदैन, मान्छे छैन अनि तपाईँले एउटा कुरो, तपाईँले व्यापार खोक गर्नुहुन्छ भनेदेखि व्यापार युवा जति सबै विदेश
1: किन्ने मान्छे त चाहियो,
2: ग्राहक
1: चाहियो, ग्राहक चाहियो, होइन व्यापार चल्नका लागि
2: ग्राहक चाहियो। अनि बाटो जम्मै खाली भइसक्यो,
1: ट्राफिक जरिवाना पनि त 500,000 to 1,00,000 तोक्ने तयारी हुँदैछ नि त, होइन नियमावली आउँदैछ,
2: होइन त्यो त अब ल्याउनु पर्यो नि, अझै नेपालीलाई पुगेको छैन, कहाँ छ 1,00,000 पुग्छ, 5,00,000 तिराउनु पर्छ।
1: ए ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 5,00,000 नेपालीले सक्छ? बिचरा एउटा सुकुम्बासीले खडखडे मोटरसाइकल त चढ्छ, अब उसले चाहिँ मोटरसाइकल चाहिँ मा हुइल लक लाग्यो भने कसरी तिर्छ 5,00,000 रुपियाँ?
2: तपाईँले अलिक दिनमा यहाँ यी नेपालीलाई बाटामा हिँड्दा पनि पैसा लिन्छन्, बाटामा हिँड्दा फुटपाथमा हिँड्दा हेर्दै जानुहोस्, यिनीहरू कसरी, यिनीहरू नेपालीको लागि आएको थियो भने यो काम हुँदैन थियो, यिनीहरू आएको दलाई लामा जन्माउन, यिनीहरू आएको विदेशी सेना नेपालमा ल्याउन, यिनीहरू आएको यहाँ चाइना र इन्डियासँग न्यू खोज्न आएका हुन्, चाइना र भारतसँग, यति बुझ्दा हुन्छ नेपाली जनताले। दसैँमा हेर्नुहोस् न कति हाहाकार हुन्छ यहाँ दसैँमा, अब 2 महिना पर्खिनुहोस् न के हुन्छ, यिनीहरूको हेर्दै गइन्छ, 3 महिना त हेरियो त, 100 दिन हेरियो होइन, अझै 60 दिन हेरौँ न।
1: जनताले त 2 तिहाई दिए नि त, होइन चुपचाप घन्टी साफ गरे होइन, जनताले भने क्या देश बन्छ भनेर मुलुक बन्छ भनेर साथ दिनु पर्यो नि त सरकारलाई।
2: त्यतिखेरको गृहमन्त्री ओम प्रकाश अरियाल र सुशीला कार्कीलाई थाहा छ, प्रधानमन्त्रीलाई 2 तिहाई दिएको हो कि 3 तिहाई दिएको हो कि 4 करोड मतपत्र छापेर निर्वाचन आयुक्तलाई थाहा होला होइन। अब अहिले त जसलाई पनि भोटा सोध्यो भने अस्ति त घन्टीलाई हालेको होइन भन्दा होइन, हामीले त हालेको होइन, त हालो कसले भनेर भन्दाखेरि भोट चाहिँ कसले हाल्यो त, अनि उनीहरूले के भन्छन्, 4 करोड छापेको थियो अरे नि त भन्छन्, मतपेटिका मतपत्र
1: जम्मा 1.5 करोड पनि लमसम पुगेन, 4 करोड त किन छाप्नु परेको थियो र मतपत्र?
2: अब छापेको त्यतिखेर 4 करोड छापेको होइन। अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने, यिनीहरू जसरी आए त्यसरी जान्छन्, यिनीहरूलाई विदा गरेन भने, यिनीहरूलाई विदा गर्नु भनेको काङ्ग्रेस एमाले माओवादी रासपा यिनीहरूलाई विदा नगर्दा गर्नु भनेको,
1: यिनीहरूलाई विदा गरेर ल्याउनेको लागि भने फेरि कंग्रेसलाई ल्याउने, फेरि प्रचण्डलाई ल्याउने, फेरि ओलीलाई ल्याउने, फेरि देउबालाई ल्याउने, यसो भए दुर्गा प्रसाईजी
2: होइन होइन, यो व्यवस्था फ्याँक्नु पर्यो, यो व्यवस्था ठिक छैन, यो नेपाली जनताहरूको लागि यो व्यवस्था ठिक छैन।
1: कस्तो व्यवस्था चाहन्छन् अब जनताहरू?
2: कस्तो पुरानो नेपाल चाहियो, 2047 को संविधान चाहियो,
1: नेपाल त नयाँ बनाउनु पर्यो नि त, नेपाल त अग्रगमनतर्फ जानु पर्यो नि त होइन, देश विकास र समृद्धितर्फ अगाडि बढ्नु पर्यो, देश
2: अग्रगमनतिर त गएको कै छ त? मान्छेले तपाईँले एउटा कुरो के बुझ्नुहोस् थाहा छ, मान्छेले शरीरमा आगो लाउनु, मान्छे झुनिएर मर्नु, मान्छेले 20-13 आत्महत्या गर्नु
1: एकदम गलत छ, यो निरङ्कुश भयो क्या यो चाहिँ सत्ता होइन, यो चाहिँ यो राम्रो हुँदैन, नागरिकहरूलाई त खुसी पार्नु पर्यो नि त राज्यले,
2: हो आशमा निराश भएपछि त्यसले गरेन यसले गर्छ भनेर भोटाले मरिन्जेल छुमन सुकुम्बासीहरूले आज तिनीहरूलाई नै लगेर पानीमा चाहिँ डुबाए,
1: धेरै भोट त सुकुहरूको हो नि त होइन घन्टीलाई
2: सुकुम्बासीहरूको हेर्नुहोस् त, आज सबैभन्दा बढी पीड़ित ती भए, अब धनीपुरका दिएर के गर्नु, यिनलाई अब अर्कोपल्ट पत्याउँदैन,
1: झापाका सुकुम्बासी अस्ति भन्दै थिए खै बालेन शाह त आजकल अनुहारै देख्न छोड्यो हामीले भनेर भन्दै थिए होइन,
2: बालेन शाहले एउटा कुरो के बुझ्नु भने, यो त कस्तो खालको, उनीहरू सनकको भरमा कानून बनाउँछन् राति बसेर रा। त्यही गरेर मैले भने नि एक किलो पिठो नकिनेको मान्छे, एक किलो चामल नकिनेको मान्छे, राति सनकमा 11 बजी कानुन बनाउने, अनि 11 बजी स्टाटस लेख्ने, अनि बालेनले सही तरिकाले सत्ता चलाउने भए रवि लामिछानेको मुद्दा फिर्ता लिन्थे, अहिले सोनी वागले के भन्दैछन्, यो देशलाई ग्रे लिस्टबाट निकाल्ने, ब्ल्याक लिस्टमा नलाने होइन, अमेरिकन सेना ल्याउनु पर्छ भनेर भन्दैछन्, अहिलेदेखि कन्भिन्स गर्दैछन्, यो देशलाई
1: सोनी वागले अमेरिकी सेना नेपालमा सम्भव छ जनताले मान्छन्,
2: अमेरिकन सेना अमेरिकन सेना नेपालमा आएन भने हाम्रो देश ब्ल्याक लिस्टमा जान्छ, ब्ल्याक लिस्टमा गयो भने के हुन्छ,
1: स्वास्थ्य बिमा 3500 तिरेर 1 लाख धान्न सकिँदैन भन्नुभयो होइन, अब 3500 रुपियाँ त एउटाले दिने होइन होला, सबै नेपालीहरूले दिने होला नि होइन, यो चाहिँ स्वास्थ्य बिमा माथि किन यस्तो खेलबाड भइरहेको छ आज,
2: 1 करोड मान्छेले स्वास्थ्य बिमा, हेर्नुहोस् 1 करोड मान्छेले स्वास्थ्य बिमा गरेका थिए, 35 अर्ब रुपियाँ उठेको थियो, सालको 24 देखि 25 अर्ब रुपियाँ पैसा स्वास्थ्य बिमामा जान्थ्यो, 10 अर्ब रुपियाँ सरकारलाई फाइदै थियो, झापामा स्वास्थ्य बिमा मेची अञ्चलमा हाम्रो हस्पिटल बिएनसीलाई हेरेर 17 लाख मान्छेले गरेकोमा अहिले 13 लाख मान्छेले बिमा गरेन, बिमा बन्द प्राइभेटमा बन्द गरेपछि स्वास्थ्य बिमा त सिद्धियो त, अनि यिनीहरूले फ्रीमा स्वास्थ्य, फ्रीमा मुखिया तिच्याति बोलेको होइन, शिक्षा भनेको होइन, अब कन्सल्टेन्सीहरू उयो कन्सल्टेन्सी छन् नि, कन्सल्टेन्सीको हालत त्यस्तै छ, मेन पावरको हालत त्यस्तै छ, अनि तपाईँको चाहिँ अर्को यो बाटो बनाउने निर्माण व्यवसायको हालत त्यस्तै छ, पेप्सन एन पेप्सन सबै विद्यार्थीबाट पैसा उठाउँदैनौ भनेर भन्दैछन्, यिनीहरू चाहिँ हामी भ्याट उठाउँदैनौ भनेर भन्दैछन्, हस्पिटलहरू त्यही भनिरहेछन्, अनि अब यो के हुन्छ, यो द्वन्द्वमा गइरहेन मुलुक, अनि मलाई उहाँ बाटोमा आउँदाखेरि बाटोबाट पक्रेर पुलिसले घरमा पुर्याउँछ, सहरतिर पस्न दिँदैन, यही हो तपाईँहरूले खोजेको सरकार हो बमजी,
1: होइन सरकार सुध्रिनुपर्छ, पटक पटक परीक्षण हुनु हुँदैन, देश चाहिँ पोलिटिकल ल्याब टेस्ट हुनु हुँदैन, देश बन्नुपर्छ, देश सरकारलाई पनि सपोर्ट गर्नुपर्छ, सरकारले आफ्ना बानीहरू पनि सुधार्नुपर्छ, नागरिकहरू यो तल्लो वर्गसम्मको सरकार भएको महसुस गराउनुपर्छ, होइन यसमा हाम्रो खबरदारी छ, तर अहिलेको अवस्थामा चाहिँ यो देशमा जुन किसिमको रिक्तता देखिएको छ, जुन किसिमको उकुस मुकुस देखिएको छ, यसको डेस्टिनेसन के हो सरकारको भन्ने कुरामा पनि हामी खबरदारी गर्दैछौँ क्या, तर सरकारले
2: सरकारको डेस्टिनेसन भनेको नेपाली जनतासँग मतलब छैन, यहाँ दलैलामा जन्माउने हो, 15 जलै लामा
1: नेपाली जनताले स्वीकार्नै सक्दैन नि यो विषय त दुर्गाजी,
2: तपाईँले नस्वीकारेर हुन्छ जन्माएपछि के गर्नुहुन्छ, माइती घरमा गएर एकछिन उफ्रिन्छन्, 10,000 पुलिस लगेर मान्छे कुटेर खेदेपछि, अर्को डेस्टिनेसन के हो भन्दाखेरि एमसिसी एसयुभी पास गराएर अमेरिकन सेना ल्याउने, डेस्टिनेसन दुईटा हुन्, अनि फ्री टिबेट भनेको टिबेट फुटाउने, उता भारतलाई टुक्रा टुक्रा पार्ने,
1: अनि फेरि अन्तर्वार्ता सुन्दै गर्दाखेरि दुर्गा प्रसाईजी फेरि पक्राउ गर्ने तयारी गर्ला नि होइन, प्रमाणित कुराहरू मात्रै गरौँ हामी होइन,
2: होइन पक्रे लोकतन्त्र हो, आफूलाई लागेको कुरा बोल्न पाइन्छ,
1: हो
2: आफूलाई लागेको कुरा बोल्न पाइन्छ, मैले बोलेको कुरा पुगेका छैन भनेदेखि दलाई लामाको जन्मदिन मनाइयो होइन नेपालमा,
1: मनाइयो त्यो कुरा आयो,
2: त्योभन्दा अगाडि मनाएको थिएन नि अघि नि भन्नुहोस् त, स्वीकृति दिए होइन, स्वीकृति दिए अघि होइन भन्नुहोस् न,
1: देश विरोधी कामहरू सही हुन सक्दैन क्या नेपालको लागि, राष्ट्रहित विपरीत कामहरू सही हुन सक्दैन,
2: तपाईँलाई एउटा कुरो के छ भने नि, खुइयो अमेरिकन सेना आएर 5,000 छिरे भने नि यहाँ ल्यान्ड गरे एयरपोर्टमा भने तपाईँले के गर्नुहुन्छ, नेपाली जनताले के
1: गर्छ,
2: नेपाली जनता त क्यामेरा लिएर यो मोबाइल लिएर फोटो खिच्न पो जान्छन्, अस्ति घर भत्काउन जाँदाखेरि खिच्छ फोटो खिच्न जान्थे नि, घर भत्काउन जाँदा अर्का घर भत्काउन जाँदा फोटो खिच्ने मान्छे छ नि, आउनुपर्छ त अमेरिकन सेना आउनुपर्छ, यहाँ धलेरामा जन्मिनुपर्छ, यहाँ गाई काटेर खाना पाउनुपर्छ, पृथ्वीनारायण शाहको भत्का मूर्ति भत्काउनुपर्छ, नेपाली जनता च्यात्नु पर्छ, आगो लाउनु पर्छ भन्ने मान्छे छ नि।
1: जनताको मतको कदर त गर्नु पर्यो नि त होइन, जनमतको
2: जनताको मतको कदर कहाँ भयो त भन्नु न, मलाई एउटा कुरो भन्नु न।
1: हजुर, जनताको मतको कदर भनेको के हो भने लोकतन्त्रमा चाहिँ निर्वाचन हो होइन, निर्वाचनलाई त स्वीकार्नु पर्यो, परिणामलाई त स्वीकार्नु पर्यो।
2: संसारमा लोकतन्त्र दुबईमा पनि छ, साउदी अरबमा पनि छ, कतारमा पनि छ, त्यहाँ खोइ चुनाव हुँदैन त, त्यहाँका जनता सुखी छन् त।
1: त्यहाँ त राजा छ नि त, देशमा राज संस्था छ,
2: यहाँ पनि राजा ल्याउनु त के
1: बिग्रेछ? राजा आउनै चाहनु भएको छैन, कसरी ल्याउनुहुन्छ बोकेर फेरि? राजा
2: समय आउला नि त,
1: राजालाई यो खेल मनै परेको छैन, उहाँ आफ्नै धन्दामा हुनुहुन्छ।
2: अनि धन्दामा हुनुहुन्छ केमा हुनुहुन्छ उहाँको कुरा हो कि, तर नि
1: भाद्र 23-24 राजालाई त कुनै पनि क्षति भएन नि त होइन, राजामाथि त कसैले पनि आक्रमण गरेन नि त, उहाँ त आफ्नै होइन दुनियाँमा हुनुहुन्छ। राजालाई राजगति चाहिएको छैन, सिंहासन चाहिएको छैन।
2: अनि राजगतिमा हुँदाखेरि यी यस्तै घरतिरका यो राजा भन्दा पनि तपाईँले एउटा कुरो राजाको कुरामा अहिले संसारमा राजा भएका देशहरू आनन्दले रहने रहेछ।
1: तपाईँसँग त भेटघाट हुन्छ, तपाईँले वार्ता गर्नु भएको छ, तपाईँले भेट्नु भएको छ, अनि राजाले चाहिँ फर्किन चाहनु भएको छ र अहिले त तपाईँ साँच्चै भन्नुहोस् त, बिहान बिहान हृदय खोलेर भन्नुहोस् त, राजा आउनु चाहनु भएको छ?
2: होइन, अब राजा
1: लाखौं जनताले सुनिरहनु भएको छ देशभरिका 400 रेडियोबाट।
2: यहाँ सुन्नु न, राज संस्था र यहाँ सुन्छ, नेपालको भूगोल, भूगोलको गर्वभित्र रहेको वैदिक सनातन, किराँत बौद्ध सहितको वैदिक सनातनी हिन्दू अधिराज्य

0: मलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
3: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ देशी। प्रोपाइटर राजेन्द्र रसैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
4: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
11: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक स्थितिमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
1: बाबा बाबा, म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454,
6: 98167045454। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 98151088 र 98088878।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: झोला बोकेर लुकुर लुकुर कसो जान लागेको हो अर्जुन भाइ
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
4: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
5: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
4: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
5: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
4: ल टिभा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
6: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98604548
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
10: 98 61 97 65 47।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए डीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062 र 98229793।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा 3 जनाको मृत्यु। हेटौडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बगायो।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरिएका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
0: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु।
1: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरिएका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा

0: यो चाहिँ मेन जाउ न
1: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आएको
0: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको
0: जीवनभरको
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा जाजरकोटको भेरी नगरपालिका दुई राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिदा एक वृद्धाको मृत्यु भएको छ दुईजना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे माथिबाट खसेको पहिरोले टहरा पुरिदा 71 वर्षीय वृद्धा जसी कुमारी साईको मृत्यु भएको हो घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन् स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन् उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले बताएको छ जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी 5 कटियाबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको छ यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याङपोलमा पहिरोमा परि 4 महिने शिशुको मृत्यु भएको छ उनकी आमा गम्भीर घाइते भएकी छिन् जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गैराती करिब 9 बजे गएको पहिरोमा परि 4 महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा 19 वर्षीय शर्मिला थामी गम्भीर घाइते भएकी छिन् भीमेश्वर नगरपालिका 1 सुप्पा माइतीबाट घर फर्किरहेको बेला सुनखानी साङबा सड़क खण्ड स्थित क्याङपोलमा पहिरोले सड़क अवरूद्ध भएकाले गाड़ीमा ओर्लिएर हिँड्ने क्रममा उनीहरू अर्को पहिरोमा परेको प्रहरीले बताएको छ शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ
5: बागलुङमा घरको पर्खाल भत्कन्दा एक बालकको मृत्यु भएको छ ढोरपाटा नगरपालिका 2 सलामकोटमा घरको पर्खाल हिजो साँझ भत्किँदा च्यापिएर बडीगाड गाउँपालिका 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो माओली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभएको छ पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तीबाङ प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ
4: हेटौडाको कर्रा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ बिहान 7:45 बजे हेटौडा 17 हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कलबर्टमा पानीको बाफ बढ़दा बगाएको प्रहरीले बताएको छ शिवममा ढुंगा अनलोड गरेर फर्कदै गरेको ना 7 ख 765 नम्बरको 12 चक्की आइसर ट्रक चालक सहित बगाएको हो चालक चितुवन रत्नगर 13 का 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएको प्रहरीले बताएको छ
5: लेन्देक खोलामा हिजो साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले जानकारी दिनुभयो गत वर्ष असार 24 गते लिन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा क्षति पुर्याएको थियो त्यसपछि मर्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरूङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो रसुवागढ़ी हाइड्रो पावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ भोटेकोशी नदीमा पनि पानीको बहाव बन्न थालेपछि रसुवागढ़ी भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन तथा नयाँ आयोजित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको छ रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार हिजो साँझ आएको हल्का बाढ़ीले मैलुङ सड़क बाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन मैलुङ सड़क खण्ड जोखिममा परेकोले किरूङ आवतजावत गर्ने सवारी साधनलाई पेत्रावती कालिका स्थान धुन्चे सेप्रुबेसी हुँदै रसुवागढ़ी पुग्ने साविकको सड़क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ
4: जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनसम्म देशका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ काठमाण्डु भक्तपुर ललितपुर काभ्रेप्लाञ्चोक र अन्य आसपासका जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको विभागका बाढ़ीविद विनोद पराजुलीले बताउनुभयो यस्तै पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट

0: चापिङ गोर्खा लमजुङ तनहु मकवानपुर बारा पर्सा रौतहट चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा कैलाली र आसपासका जिल्लामा साना नदीमा बाढ़ी आउने जोखिम छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य भूभागमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको थियो। ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार कानूनी प्रक्रिया शुरू गरिएको छ। नेपालीको सब पोस्टमार्टम गर्नेदेखि कसैमाथि मुद्दा चलाउने अवस्था देखिए सोही अनुसार अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार पीड़ित परिवारले कसैको नाम किटान गरेर जाहेरी दिएको छैन। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच नौबुधी सहमति भएको थियो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसर अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुइलक गरेको विषयमा विवाद भएपछि पेट्रोल छर्किएर आत्मदाह गरेका नेपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछको लागि नियन्त्रणमा लिएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जेएनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत अन्सारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उहाँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिएको, पक्राउ पर्ची पनि नदेखाइएको तथा पक्राउको कानूनी हैसियतबारे कुनै स्पष्टता नरहेको दावी गर्नुभएको छ। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गर्नुभएको छ। अस्पतालमा उपचार गराइरहेका उहाँलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेएनजी अभियन्ताहरूले बताएका छन्। गैर कानूनी रूपमा पक्राउ गरी अन्सारीलाई दबाव दिएको सूचनापछि अहिले मानवाधिकार आयोगको टोली अस्पताल जाने तयारीमा छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरी खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको छ। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिन छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण पनि गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाबी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तीमा विदेश मन्त्रालयले युद्ध विराम सम्झौतामा हस्ताक्षर भएको अहिले 25 दिनमा अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधा निशाना बनाएर आक्रमण गरिरहेको विदेश मन्त्रालयले दावी गरेको छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ।
1: थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनुतिनले बिजुली बन्द हुनु अघि मञ्च नजिकैबाट सर्किट ब्रेकरबाट धुवा निस्किएको, त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको उल्लेख गर्नुभएको छ।
0: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक सिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिस उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेभको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर एक सिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा सिनरले ज्वेरेभलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलमा रहेका नम्बर दुई वरियताका ज्वेरेभले खेलमा आक्रामक शुरूआत गरेका थिए। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेका थिएनन्। अन्तत टाई ब्रेकरमा ज्वेरेभले बाजी मार्दै पहिलो सेट आफ्नो नाम गरे, तर सिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा पनि सिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै ज्वेरेभको रक्षा पंक्तिलाई ध्वस्त पारे र उपाधिमाथि कब्जा जमाए। यो जीतसँगै सिनर र ज्वेरेभ बीचको भेटमा सिनरको रेकर्ड अझ बलियो बनेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा 3 जनाको मृत्यु। हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बग्यो।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
0: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने ईरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु।
1: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: हैरानै भयो भने खत्तेरी
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गोल्छे बजारको लागि 0104131 16 र 9200 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
4: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
12: 9861-7045-47।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802।
13: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन।
13: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
13: 9860-2458-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
0: लस्त है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
5: ओ ओहो, हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि स्थापिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
5: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1519
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
9: होइन के भयो किन एक्लै गनगन गरिरहे
8: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
9: भइहाल्छ नि तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
8: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
9: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841 71 25 42 9861 02 66 11 र 010 520 542
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजे

0: सम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
7: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437।
4: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Karima Vikas Bank Limited, access to all.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एफयूएन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1, सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो फुलबारी।

full of channel, that is bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: web surfer अब घर घरमा fast internet.
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरू भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ। रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ। प्रहरीले यात्रु तथा सवारी साधनलाई अनावश्यक यात्रा नगर्न सतर्क रहन र अध्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर 100 ट्राफिक प्रहरीको नम्बर 103 सम्पर्क गर्न अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले हाल कायम रहेका 27 राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर बढ़ीमा 10 मात्र सीमित गर्न सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्तले गौरवका आयोजनामा स्पष्ट कानूनी व्यवस्था नहुँदा जग्गा प्राप्तिमा ढिलाइ र निर्माण सामग्रीको अभावका कारण प्रगति हुन नसकेको बताउनुभयो। आयोगले 50% भन्दा बढ़ी काम भइसकेका आयोजनालाई 2 वर्षभित्र सक्ने र कमजोर आयोजनाहरूलाई सूचीबाट हटाउने रणनीति प्रस्ताव गरेको छ। यस्तै आयोगले मुलुकको आगामी 25 वर्षको दीर्घकालीन विकासका लागि भिजन 2050 को अवधारणामा काम शुरू गरेको छ। नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ। गत असार 25 गते पारित भएको शिक्षा नियमावलीको 10 संशोधनले आम शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो। महासंघका केन्द्र अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संशोधित नियमावलीले राहत बाल विकास करार र निजी विद्यालयमा कार्यरत करिब 1,00,000 अस्थायी शिक्षक तथा कर्मचारीको समस्यालाई उपेक्षा गरेको बताउनु भएको हो।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर निरन्तरको वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरूद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदो सहित पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़क बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प भएको छ भने वैकल्पिक सड़क नहुँदा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। विराटनगर स्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा बनाइएका अवैध संरचना भत्काउन थालिएको छ। अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा आज बिहानैदेखि डोजर चलाएर संरचना भत्काउन शुरू गरिएको हो। सम्भावित अवरोध रोक्न त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 51 दुई पाङ्रे सवारी साधन फेला पारेर सम्बन्धित दलीलाई बुझाएको छ। कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले पछिल्लो एक महिनामा फेला परेका 35 मोटरसाइकल र 16 स्कूटर धनीलाई हस्तान्तरण गर्नुभएको हो। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयूएन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो युट्युब हिट।

0: दाई?
1: ओहो भाइ,
0: कतिको छुट्टीमा हो दाई?
1: नफर्किने भाइ, पुग्यो विदेश।
2: अनि भाइ कता गएर?
0: म पनि विदेशकै चक्करमा हो दाजै, पासपोर्ट बुझाएर आएको काठमाडौँ।
1: जो पनि विदेश, जो पनि विदेश, यतै के गरे अब हुन्थ्यो?
0: गर्न त खोजेको दाई, जे गर्न पनि पैसा अघि सार्नु पर्ने रहेछ। अब विदेशबाट फर्केर राम्रै भएछ भने यतै के गर्ने विचार छ दाई? अनि कस्तो रहेछ त दाई विदेश? त्यस्तो दाईको अनुभव सुन्न पाए भाइलाई काम लाग्थ्यो।
2: सुनौला नि भाइ, अटोला नै छ, यसो गीत गाउँदै गफसप गर्दै बाटो काटनमा।

0: कस्तो काममा जानु भएको
1: जुन देश जस्तो काम भए पनि हुन्छ भनेछ दाजै जति सक्दो छिटो विदेश पुग्नु छ देशको परिस्थिति यस्तै छ
0: त्यसो भनेर हुँदैन भाइ अलिक सोचेर विचार पुर्याएर जानुपर्छ भाइ

मैले त धेरै कुरा त देखे त, बाटो काट्न नजानेर ज्यान गएको, भाषा नजानेर दुःख पाएको, अनि समयमा पानी नखानाले, समयमा पिसाब नफेर्नाले सानो रोगलाई पनि ख्याल नगर्दा ठुलो बिमार लिएर फर्केको, अनि होमसिकले डिप्रेसनमै गएको, के हो के हो? विदेशको ठाउँमा सबै आफूले भने जस्तो सोचे जस्तो हुँदैन भने

0: Bank Limited. Access to all.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: Divet oni karobar sa cilej sanga. Busy life easy, banal da je harek din. Global smart plus life ko pesma bekin.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: web surfer अब घर घर में fast internet
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खातै खोल्दिनु पर्ने भयो अनि त महिना भरिमा खुत्रिके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

Radio NRN 99.1 समयको ख्याल राखौं। 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। जाजरकोट र दोलखामा पहिरोमा पुरिएर एक शिशु सहित दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते। अविरल वर्षाका कारण कोशी नदीमा खतराको तह पार। बीपी राजमार्गमा गुड्ने सवारी साधन बीच बाटोमै होल्ड। राष्ट्रिय गौरवका आयोजना घटाएर 10 वटामा सीमित गर्न सुझाव। आर्थिक क्षेत्रका 4 ऐन र 1 नियमावली खारेज गर्न विधेयक दर्ता। शिक्षा नियमावलीको 10 औं संशोधन विरूद्ध शिक्षक महासंघ आन्दोलित। नयाँ प्रविधिबाट राहदानी छपाई शुरू भएकै दिन प्राविधिक समस्या। प्रणाली डाउन भएपछि जिल्लाहरूमा काम ठप्प। यातायात विभागको सर्भरमा खराबी। देशभर लाइसेन्स वितरण लगायतका सेवा बन्द। अत्यधिक गर्मीका कारण यूरोपमा 10,000 बढ़ीको मृत्यु भएको अनुमान। अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल कार्ड लागू। इजरायलमा आगामी अक्टोबर 27 आम चुनाव हुने। र नेपाल र जर्सीबीच आज पहिलो एक दिवसीय क्रिकेट खेल हुँदै इंग्ल्याण्डका टेस्ट क्रिकेट प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्त।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाह पथ काठमाडौँ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं विपदका घटना सम्बन्धी खबरबाट जाजरकोट र दोलखामा अविरल वर्षासँगै आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ जाजरकोटको भेरी नगरपालिका 2 राङसीमा अस्थायी टहरामाथिबाट पहिरो खस्दा 60 वर्षकी जयशीला शाहको घटनास्थलमा मृत्यु भएको छ भूकम्पले घर भत्काएपछि उहाँको परिवार टहरामा बस्दै आएको थियो पहिरोमा परेका शाहकी छोरी र नातिनीलाई भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् यसै गरी दोलखाको कालिनचोक गाउँपालिका 1 क्याङपोलमा पहिरोले पुर्दा 4 महिनाकी शिशु एलिना थामीको मृत्यु भएको छ पहिरोमा परेर गम्भीर घाइते भएकी उनकी 19 वर्षकी आमा शर्मिला थामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ कोशी ब्यारेजमा पानीको बहाव 1,58,000 क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो झण्डामा गाडिएको छ र 56 मध्ये 18 वटा ढोका खोलिएका छन् यता काभ्रेको रोशी खोला क्षेत्रमा भारी वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर बीपी राजमार्गमा गुड्ने सवारी साधनलाई प्रहरीले बीच बाटोमै रोकेको छ सड़क सुरक्षित नभएसम्म यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले चालकहरूलाई आग्रह गरेको छ यसै गरी पहिरोका कारण राष्ट्रिय गौरवका आयोजना कर्णाली करिडोर बागलुङ खण्ड पूर्ण रूपमा काली गण्डकी करिडोर बागलुङ खण्ड पूर्ण रूपमा बन्द भएको छ यस्तै मोदी खोलामा आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रोक पुगेका पर्यटक अलपत्र परेका छन् कास्कीको अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरे ठाटी घान्द्रोक सड़कमा यातायात सेवा बन्द भएको छ राष्ट्रिय योजना आयोगले हाल कायम रहेका 27 वटा राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा मात्र सीमित गर्न सुझाव दिएको छ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा स्पष्ट कानूनी व्यवस्था नहुँदा जग्गा प्राप्तिमा ढिलाइ र निर्माण सामग्रीको अभावका कारण प्रगति हुन नसकेको बताउनुभयो आयोगले 50% भन्दा बढ़ी काम भइसकेका आयोजनालाई 2 वर्षभित्र सक्ने र कमजोर आयोजनाहरूलाई सूचीबाट हटाउने रणनीति प्रस्ताव गरेको छ यस्तै आयोगले मुलुकको आगामी 25 वर्षको दीर्घकालीन विकासका लागि भिजन 2050 को अवधारणामा काम शुरू गरेको छ सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित 4 वटा ऐन र 1 नियमावली खारिज गर्ने गरी प्रतिनिधि सभामा विधेयक दर्ता गराएको छ कानूनी जटिलता र दोहोरोपना हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक 2083 दर्ता गरिएको हो विधेयकमा प्रादेशिक विकास योजनाहरू ऐन 2013 नेपाली मुद्राको चलन चल्ती बढ़ाउने ऐन 2014 आय टिकट दस्तुर ऐन 2019 र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन 2055 खारेज गर्ने प्रस्ताव गरिएको छ यस्तै मूल्य अभिवृद्धि कर आयकर र भन्सार ऐनमा संशोधनको व्यवस्था पनि गरिएको छ भर्खरै पारित शिक्षा नियमावलीको दशौं संशोधनले आफ्ना माग पूरा नगरेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी केशर सुवेदीले सरकारले राहत बाल विकास करार र निजी विद्यालयमा कार्यरत करिब 1,00,000 स्थायी शिक्षक तथा कर्मचारीको पीड़ालाई पूर्ण रूपमा उपेक्षा गरेकाले आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भएको छ। नयाँ नियमावलीमा शिक्षक सरूवामा 3 वर्ष प्रतिबन्ध लगाइएको, प्रधानाध्यापक पदलाई कमजोर बनाइएको र 4 श्रेणीको पद विभाजन सम्बन्धी मागलाई व्यवस्था गरिएको महासंघको आरोप रहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीको भाडा
3: भएको छ। नयाँ नियमावलीमा शिक्षक सरूवामा 3 वर्ष प्रतिबन्ध लगाइएको, प्रधानाध्यापक पदलाई कमजोर बनाइएको र 4 श्रेणीको पद विभाजन सम्बन्धी मागलाई व्यवस्था गरिएको महासंघको आरोप रहेको छ।

0: किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रविधिबाट राहदानी छपाई र वितरण शुरू गरेकै दिन देशभर प्राविधिक समस्या देखिएको छ। जर्मन कम्पनीले जिम्मेवारी सम्हालेको पहिलो दिनमै आज प्रणालीमा अवरोध आउँदा पाल्पा, अर्घाखाँसी, बैतडी, महोत्तरी, काभ्रे र उदयपुर लगायतका जिल्लामा सेवा ठप्प भएको छ। कतिपय ठाउँमा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टमले डाउन भएकाले त्रिपुरेश्वर स्थित विभागमा सेवाग्राहीको ठूलो भीड़ लागेको छ। परराष्ट्र मन्त्री सुशील खनालले आज बिहान दुईजनाको पासपोर्ट छापेर नयाँ प्रणालीको उद्घाटन गर्नुभएको थियो। विभागले करिब 1 करोड़ नेपाली नागरिकको राहदानी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारेको दावी गरे पनि शुरूआतमै प्राविधिक चुनौती देखिएको छ। यातायात व्यवस्था विभागले मुख्य सर्भरमा प्राविधिक समस्या आएपछि देशभरका यातायात कार्यालयहरूबाट प्रवाह हुने प्रमुख सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ। विभागका अनुसार चालक अनुमति पत्र, लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लूबुक नवीकरण तथा लाइसेन्सका लागि लिने लिखित परीक्षा लगायतका सबै काम रोकिएका हुन्। विभागका प्रवक्ता गणेश मान सिंह राईले आर्थिक वर्षको अन्त्यमा प्रणाली अपडेट गर्नुपर्ने भएकाले र सर्भरमा समेत खराबी देखिएकाले तत्कालका लागि सेवा स्थगित गर्नु परेको जानकारी दिनुभएको छ। प्राविधिक टोलीले सर्भर सच्याउने काम गरिरहेको र प्रणाली सञ्चालनमा आउन साथ सूचना जारी गरेर सेवा पुनः शुरू गरिने विभागले जनाएको छ। गण्डकी प्रदेशको नवलपरासी बर्दाघाट सुस्तापूर्व सर्पदंशको उच्च जोखिममा रहेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाका 670 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्था पुगेका छन्। जसमध्ये 25 जनालाई विषालु सर्पले टोकेको थियो। तराई क्षेत्र, घना वन र खेतीपातीका कारण यस जिल्लामा अन्यको तुलनामा बढ़ी घटना हुने गरेका हुन्। गण्डकी प्रदेशभर यस वर्ष 1560 जनालाई सर्पले टोकेकोमा नवलपरासीपछि तनहुमा 279 र कास्केमा 187 घटना दर्ता भएका छन्। जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले सर्पले टोकेमा झारफोकमा नलागी तुरन्त अस्पताल जान र वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता तथा टर्च प्रयोग गर्न आग्रह गर्नुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 51 दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले पछिल्लो एक महिनामा फेला पारेका 35 मोटरसाइकल र 16 स्कूटर धनीहरूलाई हस्तान्तरण गर्नुभएको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनु

भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

his bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याश ब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युरोपमा जून महिनाको अन्त्यमा चलेको अत्याधिक गर्मीका कारण 10,000 मानिसको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ। युरोपेली मोर्टालिटी मोनिटरिङ सेन्टरका अनुसार ज्यान गुमाउनेमा अधिकांश 65 वर्ष माथिका ज्येष्ठ नागरिक छन्। युरोपेली मौसम निकाय ओपरनिकसका अनुसार यस वर्षको जून महिना हालसम्मकै सबैभन्दा तातो महिना बनेको छ, जहाँ पश्चिम युरोपेली देशहरूको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यता अस्ट्रेलियामा सरकारले आगामी 12-18 महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी फारम भन्ने व्यवस्था क्रमशः अन्त्य गरिनेछ। यता क्षेत्रीय युद्ध, आन्तरिक राजनैतिक दबाव र भ्रष्टाचार सम्बन्धी मुद्दाका बीच इजरायलमा आगामी अक्टोबर 27 आम चुनाव हुने विदेशको अर्को खबर रहेको छ। वर्तमान संसदको 4 वर्षीय कार्यकाल जुलाई 17 समाप्त हुन लागेसँगै नियमित समयमै निर्वाचनको मिति तय गरिएको हो। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एक दिवसीय मैत्रीपूर्ण खेल खेल्दैछ। जर्सीको एनसीसी ग्रानभिलमा हुने दुई खेलको श्रृंखला अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार अपराह्न 4:45 शुरू हुनेछ। नेपालले दोस्रो खेल असार 31 गते खेल्ने तालिका छ। नेपाली टोली 18 वर्षपछि जर्सी पुगेको हो। जर्सीको खेलपछि नेपाली टोली आईसीसी लिग टू खेल्न नेदरल्याण्डस जानेछ, जहाँ नेपाल, नेदरल्याण्डस र नामेबिया बीच त्रिकोणात्मक श्रृंखला हुनेछ। र इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले पुरूष टेस्ट टोलीका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमलाई बर्खास्त गरेको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको केही समयपछि नै बोर्डले म्याकुलमलाई टेस्ट प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो। टेस्ट टोलीको कमजोर प्रदर्शन र खेलाड़ीहरूमा देखिएको अनुशासनहीनताका कारण उनलाई हटाइएको बताइएको छ। म्याकुलम इंग्ल्याण्डको एक दिवसीय र टी20 टोलीको मुख्य प्रशिक्षकका रूपमा भने यथावत रहनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। जाजरकोट र दोलखामा पहिरोमा पुरिएर एक शिशु सहित दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते। अविरल वर्षाका कारण कोशी नदीमा खतराको तहपार। बीपी राजमार्गमा गुड्ने सवारी साधन बीच बाटोमै होल्ड। राष्ट्रिय गौरवका आयोजना घटाएर 10 वटामा सीमित गर्न सुझाव। आर्थिक क्षेत्रका 4 ऐन र 1 नियमावली खारेज गर्न विधेयक दर्ता। शिक्षा नियमावलीको 10 संशोधन विरूद्ध शिक्षक महासंघ आन्दोलित। नयाँ प्रविधिबाट राहदानी छपाई शुरू भएकै दिन प्राविधिक समस्या। प्रणाली डाउन भएपछि जिल्लाहरूमा काम ठप्प। यातायात विभागको सर्भरमा खराबी। देशभर लाइसेन्स वितरण लगायतको सेवा बन्द। अत्याधिक गर्मीका कारण युरोपमा 10,000 बढ़ीको मृत्यु भएको अनुमान। अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल कार्ड लागू। इजरायलमा आगामी अक्टोबर 27 आम चुनाव हुने तय। र नेपाल र जर्सी बीच आज पहिलो एक दिवसीय क्रिकेट खेल हुँदै इंग्ल्याण्डका टेस्ट क्रिकेट प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्त। हौस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98227993।
1: रेडियो बिहानी समय संकेत, यति बेला अपरान्नको 4 बज्यो।

0: नमस्कार नमस्कार मिज्यू नमस्कार
1: ल बधाई छ है बिहेगान लाग्नु भएछ
0: ल धन्यवाद धन्यवाद मिज्यू अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: खै मिज्यू म त बिहेमा आउँदिन होला
0: ल मिज्यू मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मिज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
0: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
1: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौ मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
10: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला काम रुनी सर हाम्रो दादिङ बेसीमा रहेको सत्यदेवी सम सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
10: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
9: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ली पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 98511-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म टाढो स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट छगर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98617045454,
7: 98617045544।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Beli, era ta, lau.
1: Aha, kati ramro mangal sutra, kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
6: खर्च अनुसारको घर त बना जस्तै बना छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरुम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण

0: गरिन्छ नि, युपिभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, युपिभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिजु नमस्कार है।
1: नमस्कार नमस्कार मिजु नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मिजु। अनि बधाईले मात्रै त पुग्दैन है मिजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मिजु, म त बिहेमा आउँदिन होला।
1: ल मिजु, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिजु, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
8: ओ मेज्यू नमस्कार है।
9: नमस्कार नमस्कार मेज्यू नमस्कार।
8: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
9: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
8: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
9: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
8: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
9: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
8: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
9: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागो
2: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
8: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
2: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
8: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
2: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9855993270 9855993270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौं र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौं भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको 12, 13 र 14 अध्यायबाट चाहिँ संसारको दुष्टता र निराशाको बीचमा पनि परमेश्वरको शुद्ध वचनमाथि कसरी भरोसा राख्ने र उहाँमा कसरी आनन्दित हुने भन्ने कुरा चाहिँ हामीले सिक्यौं। अनि दाइ, आजको भजन संग्रहको अध्ययनमा चाहिँ हामी कुन चाहिँ खण्डबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तरता दिनेछौ?
3: भाइ, आज हामी भजन संग्रह 15 र 16 अध्ययन गर्नेछौ। यी दुई भजनहरू एक अर्कासँग निकै सुन्दर ढंगले जोडिएका छन्। भजन संग्रह 15 परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन अर्थात बस्नको योग्य को छ, साथै एउटा विश्वासीको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा सिकाउँछ। अनि भजन संग्रह 16 चाहिँ परमेश्वरको उपस्थितिमा बस्दा कस्तो सुरक्षा र आनन्द पाइन्छ भन्ने कुरा प्रकट गर्दछ।
2: आहा दाई, भनेपछि यसको मतलब एउटा खण्डले परमेश्वरको सम्बन्धको मापदण्ड सिकाउँछ र अर्को खण्डले त्यसको आशिष र प्रतिफल देखाउने रहेछ, होइन त दाई?
3: एकदमै सही कुरा पक्रनु भयो भाइ तपाईँले। हो, आजको संसारमा मानिसहरू साँचो शान्ति र आनन्दको खोजीमा भौतारिरहेका छन्। तर यो भजनले हामीलाई सिकाउँछ कि साँचो आनन्द त केवल परमेश्वरको पवित्र उपस्थितिमा मात्र सम्भव छ। त्यसैले आउनुहोस्, आफ्नो हृदयमा यी कुराहरूलाई राख्दै यो आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। प्रिय मित्रहरू, तपाईँहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं र म यो पनि आशा गर्दछु कि तपाईँहरू यो पुस्तक अध्ययनबाट धेरै धेरै आत्मिक आशिष पाइरहनु भएको छ। त मित्र, वचन अध्ययनको क्रममा आज हामी भजन संग्रह 15 र 16 अध्यायबाट देख्न गइरहेका छौं। हामी सबभन्दा पहिले भजन 15 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन। यो अर्को छोटो भजन हो जुनले अध्याय 9 सँग आरम्भ भएको खण्डलाई अन्त गर्दछ। यदि तपाईले यी भजनहरूलाई पुनर्वलोकन यानि समीक्षा गर्नुहुन्छ भने तपाईले निश्चित विकासको प्रगतिको देख्नुहुनेछ। भजन 9 र 10 अध्यायले शैतानको मानिसको तस्विर दिन्छ जसलाई घमण्ड, अहंकार र आत्मनिर्भरताद्वारा चरित्र चित्रण गरिन्दछ। भजन 11 अध्यायले धर्मात्माको जाँच परीक्षासँग व्यवहार गर्दछ। अनि भजन 12 अध्यायमा हामी अईश्वरवादिताको बीचमा ईश्वर भक्त र महाक्लेशको अन्तिम अनिश्वरवादिताको देख्छौ। अनि भजन 13 अध्याय चाहिँ महाक्लेशमा परमेश्वरका जनका दुर्दशाको ऐना हो। अनि भजन 14 आखिरी दिनमा मानिसको नास्तिकता मनोवृत्ति र उसको गन्ध, फोहोर र विद्रोही चालहरू सहितको भ्रष्टताको हामीलाई देखाउँछ। अहिले भजन 15 अध्यायले राज्यमा प्रवेश गर्नेहरूको बारेमा हामीलाई बताउँछ। यसले यहोवाको उपस्थितिमा हुन गइरहनेहरूको वर्णन गर्दछ। भजन संग्रह 15 अध्याय 1 पदमा भनिएको छ, हे परम प्रभु, तपाईको वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईको पवित्र डाँडामा को रहन पाउनेछ? मित्र, त्यहाँ एउटै मात्र पवित्र डाँडा यानि पहाड छ। बाइबलले यसलाई सियोन भन्दछ, अनि जुन इसरायलको मुलुकमा छ। उसले ती व्यक्तिहरूको बारेमा कुरा गरिरहेका छन् जो ख्रिष्टको हजार वर्षीय राज्यमा यानि मिलेनियम किङडममा प्रवेश गर्नेछन्, जुन राज्य ख्रिष्टले पृथ्वीमा केन्द्रको रूपमा इसरायलसँग स्थापित गर्नु हुनेछ। अनि आगे दुईदेखि चार पदमा भन्छन्, त्यो जो सोझो मनले हिँड्छ र धर्म कर्म गर्छ र हृदयले सत्य बोल्छ, जसले आफ्नो जिब्रोले निन्दा गर्दैन औ आफ्ना मित्रको खराबी गर्दैन, आफ्ना छिमेकीहरूको बेजेत गर्दैन, जसको आँखामा बेकम्मा मानिस तुच्छ हुन्छ तर परमप्रभुको भय मान्यहरूलाई चाहिँ त्यसले कदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदल्दैन, यिनै व्यक्ति त्यो पवित्र डाँडामा रहन पाउनेछ, उहाँको वासस्थानमा बास गर्न पाउनेछ। त्यस राज्यमा अर्को शब्दमा भन्ने हो भने प्रवेश गर्न पाउनेछ। अनि पाँच पदमा भनिएको छ, जसले आफ्नो रूपियाँ ब्याजमा लाउँदैन न त निर्दोषको विरूद्धमा घुस लिन्छ, यस्ता यस्ता काम गर्ने कहिले पनि डग्ने छैन। यस भजनमा दाउदले उही बिल्कुल त्यही कुरा भनिरहेका छन् जुन याकुबले भनेथे, याकुब दुई अध्याय अठार पदमा, हो कसैले भनेछ तसँग विश्वास छ र मसँग काम छ, तैले गरेका कामहरू बाहेकको तेरो विश्वास मलाई देखा र म मेरो विश्वास मेरा कामहरूद्वारा तलाई देखाउला। म जोन काल्भिनले यसको बारेमा भन्ने तरिकाको मन पराउँछु, विश्वासले मात्र उद्धार गर्छ तर उद्धार गर्ने विश्वास एक्लै होइन, परमेश्वरको सामने को उभिन गइरहेको छ? ती व्यक्तिहरू उभिन गइरहेका छन् जससँग परमेश्वरमा विश्वास छ, जुन विश्वासले धार्मिकताको जीवनको उत्पादन गरेको छ। मित्र, आजकल उहाँको चाँडैको आगमनको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर जसले भन्छन् कि तिनीहरू उहाँको आगमनको आशा गरिरहेका छन् तिनीहरूको जीवनमा त्यति धेरै परिवर्तनको देख्दिन। मेरो मित्र, यदि तपाईँ वास्तवमा विश्वास गर्नुहुन्छ कि प्रभु येशु आइरहनु भएको छ, वा तपाईँको विश्वास यो छ कि कुनै दिन उहाँको सामने आफ्नो लेख दिन उभिनुहुनेछ, तपाईँले यो निश्चय बनाउनुहुनेछ कि तपाईँले आफ्नो जीवन त्यस तरिकामा व्यतीत गर्नुहुन्छ जुन परमेश्वरको सामने गरिनेछ। यो खास जाँच हो, परीक्षा हो, जुनले प्रमाण गर्दछ तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ वा गर्नुहुन्न, र तपाईँ वास्तवमा येशुको दोस्रो आगमनको प्रतीक्षा गर्नुहुन्छ वा गर्नुहुन्न। यसपछि सोह्र अध्यायतिर लागौं, यहाँ हामी देख्छौं मसीहको पुनरुत्थान। भजन संग्रह सोह्रदेखि चौविस अध्यायले अर्को खण्डको निर्माण गर्दछ, यानि अर्को खण्डको बनाउँदछ जुन आपसमा सम्बन्धित छ। आज हाम्रा भजनको किताबमा विभिन्न विषयको भजन गीतलाई एकैसाथमा एकत्रित गरिएका छन्, जस्तै स्तुति प्रशंसाको गीत, पश्चातापको गीत, समर्पणको गीत इत्यादि हाम्रा गीतका भजनका निश्चित खण्डमा छन्। अहिले भजनहरू यो गीतको पुस्तकमा मिलाइएर राखिएको छ। यी नौ भजनहरूको मुख्य विषय ख्रिष्टको भविष्यवाणी हो, जुन विश्वासयोग्य बाँकी रहेका भक्त जनहरूको भविष्यवाणीसँग मेल खाँदछ। भजन सोह्र अध्यायले हामीलाई पुनरुत्थानको गीतको दिन्छ। यो तेस्रो मसीह सम्बन्धीको भजन हो, यानि मेसाइनिक साम। पद आठ अनुसार यसले ख्रिष्टको जीवनमा छुँदछ, पद नौ अनुसार ख्रिष्टको मृत्युको, पद दश अनुसार ख्रिष्टको पुनरुत्थान, अनि पद एघार अनुसार ख्रिष्टको स्वर्गारोहणको बताउँछ। यो भजनबाट ख्रिष्टको पुनरुत्थानको नयाँ नियममा ती बेग्ला बेग्लै स्थानहरूमा उद्धृत गरिएको छ। यस भजनलाई भनिएको छ दाउदको मिक्तम भन्ने भजन। मिक्तम शब्द अनिश्चित आरम्भ हो, मार्टिन लुथर यसले ख्रिष्टको जीवनमा छुँदछ। पद 9 अनुसार ख्रिष्टको मृत्युको, पद 10 अनुसार ख्रिष्टको पुनरुत्थान अनि पद 11 अनुसार ख्रिष्टको स्वर्ग

अध्याय पनि निकाम भजनहरू भनिन्दछ। यो भजनको मसी बारेको यानी मसी सम्बन्धको अर्थ नयाँ नियममा पवित्र आत्माको साक्षीद्वारा पूर्ण रूपमा स्थापित गरिएको छ, जुन हामी देख्नेछौ। यस भजनलाई दाउदको सुनको आभूषण नै भनौं, किनभने उसले आफ्नो लाइनबाट एकजनाको आगमनको प्रतीक्षा गरिरहेका थिए, जसको बारेमा उसले भन्न सक्थे, यो मेरो उद्धार हो। भजन संग्रह 16 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईमा नै मैले शरण लिएको छु। यसले प्रभु येशूको अद्भुत आवाजको प्रकट गर्दछ, जब उहाँले भन्नुभयो कि उहाँ पिताको इच्छाको गर्न आउनुभयो र आफैलाई पूर्ण रूपमा पिताको इच्छामा समर्पित गर्नुभयो। ख्रिस्टले जानबुझमा पृथ्वीमा अधीनताको स्थान लिनुभयो, जब उहाँले हाम्रो मानवता आफैमाथि धारण गर्नुभयो। सानो फुच्चे मानिस घमण्डी बन्दछ र आफैलाई माथि उठाउन कोशिश गर्दछ। आज हामीसँग माथिल्लो ओहदाका मानिसहरू छन्, राजनीतिज्ञहरू, विज्ञानका मानिसहरू, शिक्षा शास्त्रीहरू, मन्त्रीहरू, जसले झण्डै झण्डै परमेश्वरको स्थान लिन्छन्। तर वास्तवमा हामी यो पृथ्वीको अति नै सानो आलुहरू हौ। बस हामी त्यति धेरै ठूलो किम्मतका छैनौं मित्र। हामीलाई स्वर्गीय दूतहरू भन्दा निज स्तरमा सृष्टि गरिएका हौं। हेब्रू 2 अध्याय 6 र 7 पद अनुसार म त्यस स्थानको लिनुपर्छ, तर ख्रिस्टले त्यसको लिनु पर्दैन थियो। म मानिस भएकोमा म खुसी छु, तर मैले यो पनि महसुस गर्न आवश्यक छ कि मानिस वास्तवमा के हो। मेरो निम्ति र मसँग र उहाँमा विश्वास गर्ने हरेकसँग परमेश्वरले के गर्न गइरहनु भएको छ, त्यसमा म रमाउँछु, खुसी छु। भजनकार भन्छन्, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईँमा नै मैले शरण लिएको छु। ओ यो प्रभु येशू ख्रीष्टको कस्तो तस्विर छ! यो दाउदको तस्विर हो, र म विश्वास गर्दछु कि यो तपाई र मेरो निम्ति पनि तस्विर हो। अनि आगे 2 पदमा भनिएको छ, मैले परमप्रभुलाई भनेको छु, तपाई मेरा परमप्रभु हुनुहुन्छ, तपाई बाहेक मेरो भलाइ अन्त कहीँ छैन। के तपाई कहिले रमणीय हरियाली जंगल, पहाड़मा, नदीको किनारमा, झरनाको नजिकमा, समुद्रको किनारमा जानुभएर ती तमाम परमेश्वरका हात कामहरू हेर्नुभएर यो भन्नुभएको छ, तपाईँ मेरो सृष्टिकर्ता, तपाईँ मेरो उद्धारकर्ता र तपाईँ मेरो प्रभु स्वामी हुनुहुन्छ? के तपाईँले कहिले उहाँलाई त्यसो भन्नुभएको छ? मसँग सानो छोरी छिन् र मक्का आएर आफ्नो अंगालो हारेर भन्छिन्, तपाईँ मेरो पापा हुनुहुन्छ। यो अद्भुत आभास हो। अनि हामीसँग स्वर्गीय पिता हुनुहुन्छ, जसले हामीलाई उहाँको रूपमा बनाउनुभयो, र म एउटा यस्तो विचार मान्ने व्यक्ति हो कि उहाँ कहाँ हामी गएको र यो भनेको उहाँ मन पराउनुहुन्छ, तपाईँ मेरो परमप्रभु हुनुहुन्छ। के तपाईँलाई उहाँलाई के तपाईँले उहाँलाई बितेको रातमा आज बिहान यो भन्नुभएको छ, ती घमण्डी मानिस जस्तो नहुनुहोस् जसले मती 7 अध्याय 22 र 23 पदमा भन्दछन्, त्यो दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु, कि हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौ र तपाईँको नाउँमा सामर्थका काम गरेनौ र? अनि म तिनीहरूलाई खुलाम खुला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधम गर्ने हो, मबाट दूर हो। यी मानिसहरूले उहाँलाई प्रभु प्रभु भने, तर उहाँलाई कति पनि जानेका थिएनन् व्यक्तिगत रूपमा। आज हामी त्यस्तो व्यक्ति नहौं। जब म उहाँलाई प्रभु भन्छु, म वास्तवमा उहाँलाई व्यक्तिगत जीवनमा जानेर, थाहा पाएर, चाखेर, अनुभव गरेर भनिरहेको छु, न कि खाली मुखले मात्र। आगे 3 पदमा भनिएको छ, पृथ्वीमा भएका भक्तहरू चाहिँ उक्तम छन्, मेरा सब आनन्द तिनीहरूमा नै छन्। देख्नुभयो, उहाँ पृथ्वीमा भएका भक्तजनहरूको परमप्रभु हुनुहुन्छ। यो अवसर हरेक कहाँ जाँदैन
जुन अर्को पदले संकेत गर्दछ।

0: छ। चार पदमा हेर्नुहोस्, यहाँ यस प्रकार लेखिएको छ, परम प्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्ने छन्, तिनीहरूले दिएको रगतको बलि म चढाउने छैन, तिनीहरूको नाउँमा आफ्नो मुखले लिने छैन। अर्को शब्दमा भन्ने हो भने परमप्रभुबाट तिनीहरूको हृदय टाढा छ, तर बाहिरी देखावटी औपचारिक रूपमा चाहिँ धर्मी भक्त आत्मिक देखा पर्दछन्। तिनीहरूले सबै धर्म विधिमा भएर जान्छन्, चर्च जान्छन्, भजन गाउँछन्, भेटी दिन्छन्, वचन सुन्छन्, बप्तिस्मा पनि लिएका छन्, प्रभु भोज पनि लिन्छन्, तर आन्तरिक रूपमा उहाँबाट टाढा छन् भने यी कुनै कुराले कुनै फाइदा गर्दैन। हाँ, यी कुराहरू महत्वपूर्ण छन्, तर खास महत्वपूर्ण कुरा चाहिँ उहाँलाई व्यक्तिगत रूपमा जान्ने कुरा हो, किनभने व्यक्तिगत रूपमा हामी उहाँलाई जान्दैनौ र हाम्रो मन उहाँबाट अन्य कुनै कुरामा छ भने ती तमाम धर्म विधिहरूले कुनै काम खाँदैन, बरु परमेश्वर त्यसमा अप्रसन्न हुनुहुनेछ। यहाँ भनिएको छ, परमप्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्नेछन्, तिनीहरूले दिएको रगतको बलि म चढाउने छैन, तिनीहरूको नाउँ म आफ्नो मुखले लिने छैन। अनि आगे पद पाँच र छमा भनिएको छ, परम प्रभु नै मेरो अधिकारको हिस्सा र कचौराको भाग हुनुहुन्छ, तपाईँले मेरो भाग कायम राख्नुहुन्छ, नापको जंजीर मलाई मनपर्ने ठाउँमा परेको छ, मैले असल अधिकार पाएको छु। यो कति अद्भुत कथन हो, परम प्रभु मेरो अधिकारको हिस्सा हुनुहुन्छ। प्रभु पृथ्वीमा आउनुभयो र आफ्नो स्थान लिनुभयो, पापको र दुःखको संसारमा हिँड्नुभयो, उहाँ या पृथ्वीमा सिद्ध यात्री यानी जन हुनुहुन्थ्यो, उहाँ यहोवामा रमाउनुभयो, उहाँको जीवनमा आनन्द र शान्ति थियो। उसले भन्यो, मेरो हिस्सा र मेरो कचौराको भाग हुनुहुन्छ। हिस्सा र कचौरामा के भिन्नता छ? मेरो हिस्सा चाहिँ मेरो हो, चाहे म यसको आनन्द उठाऊ या नउठाउ, यो मेरो हो। मेरो कचौरा चाहिँ मैले अपनाएको कुरा हो जुन म आफ्नो बनाउँछु। उदाहरणको निम्ति, खाना खाँदा मेरो छोरीको थालमा जुन कुरा राखिएको छ त्यो तिनको हिस्सा हो, तर तिनले त्यो खानाको छरपट छराइदिन्छन् र यसको कति पनि खाँदिनन्। उसले खालि धेरै भन्दा धेरै अपनाउन मात्र चाहन्छन्। तिनलाई दिएको उससँग हिस्सा छ, तर तिनको कचौरा नै तिनले वास्तवमा पिउँदछन्। संसारमा धेरै मानिसहरू परमेश्वरद्वारा तमाम आत्मिक आशिषहरूद्वारा आशिषित भएका छन्, तर तिनीहरू ती आशिषहरूको आनन्द उठाउँदैनन्। तिनीहरूको कचौरा भरिएर पोखिँदैन, तिनीहरूको कचौरामा त्यति धेरै कुरा छैन। मित्र, परमेश्वर हामीले जीवनको अति आनन्द उठाएको चाहनुहुन्छ। यसुले भन्नुभयो युहन्ना दश अध्यायको दश पदमा, म यस कारणले आए ताकि तिमीहरूले जीवन पाउन सक, त्यो प्रशस्त मात्रामा पाउन सक भन्ने हेतुले आए। उहाँले युहन्ना पन्ध्र अध्यायको एघार पदमा पनि भन्नुभयो, मैले यी कुरा तिमीहरूलाई भनेको छु कि मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण भइजाओस्। मित्र, हामी हरेक विश्वासीले सधैँ नै जीवनको आनन्द उठाउनुपर्छ। आगे सात पदमा भनिएको छ, मलाई सल्लाह दिनुहुने परम प्रभुलाई म धन्यको भन्ने छु, मेरो अन्तस्करणले पनि मलाई राति शिक्षा दिन्छ। रातमा तपाईँ के सोच्नुहुन्छ, के विचार गर्नुहुन्छ जब तपाईँ सुत्न सक्नुहुन्न? भजनकारले परम प्रभुको बारेमा सोचे। अहिले हामी ती पदहरूमा आउँदछौ जो नयाँ नियमहरूमा उद्धृत गरिएका छन्। आठदेखि दश पदमा भनिएको छ, मैले परम प्रभुलाई सधैँ मेरो सामने राखेको छु किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ, किनभने तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, तपाईँले आफ्नो पवित्र जनलाई कुहुनु दिनुहुने छैन। यो येशु ख्रिष्टको पुनरुत्थानको भजन हो। मित्र, यो नै पेन्टिकोसको दिनमा पत्रुसको सन्देशको खास विषय थियो। प्रेरित दुई अध्याय 25 देखि 31 पदमा भनिएको छ। सुन्नुहोला, किनकि दाउदले उहाँको विषयमा भनेका छन्, मैले प्रभुलाई सधैं मेरो मुखको सामने देखे, किनभने म नडकमा गाउँ भनेर उहाँ मेरो दाहिने तर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो उल्लासित भयो। यस उपरान्त मेरो शरीरले आशामा भरोसा गर्नेछ, किनकि तपाईले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, न त तपाईले आफ्ना पवित्र जनको शरीर कुहन दिनुहुनेछ। तपाईले मलाई जीवनको मार्ग बताउनुभयो, तपाईले मलाई आफ्नो मुखद्वारा आनन्दले गदगद पार्नुहुनेछ। ए भाइ हो, हाम्रा पुर्खा दाउदका विषयमा म तपाईहरूलाई प्रष्टसँग भन्न सक्छु कि उनी त मरेर पनि गाडिसकेका छन् औ आजको दिनसम्म उनको चिहान हामीसितै छ। यसकारण अगमवक्ता भइकन र तिम्रा सन्तानबाट तिम्रो सिंहासनमा बस्नलाई एकजना हुनेछन् भनी परमेश्वरले शपथ हालु भएको जानिकन अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका छन्। उहाँ न पातालमा छोडिनुभयो, न उहाँकै शरीर कुही हो। पत्रुसले स्पष्ट रूपमा बताए कि भजन 16:8-10 पदले येशु ख्रीष्टको पुनरुत्थानको बारेमा बताउँदथ्यो। त्यहाँ धेरै लिबरल टिप्पणीकारहरू छन्। तिनीहरू मध्ये पेरेवेन एक हुन् जसले भन्छन् कि भजन 16:16 ख्रीष्टको पुनरुत्थानको कुनै सम्बन्ध छैन, कुनै संकेत छैन, कुनै उल्लेख छैन। जब लिबरलहरूले यस्तो कथनहरू बनाउँछन्, मैले सिमन पत्रुसले भनेको कुराको विचार गर्नुपर्छ। जब पत्रुसले पेन्टिकोस्टको दिनमा प्रचार गरे, सयौं हजारौं मानिसहरू ख्रीष्टमा फर्के र उद्धार पाएथे, जुनले रोमी साम्राज्यमा करिब करिब क्रान्तिको ल्याएको थियो। त्यसलाई दिमागमा राखेर म ती लिबरलहरूलाई यो भन्न मन लाग्छ, तिनीहरूको सेविकाद्वारा कतिजना प्रभुमा आएका छन्? यो चाहिँ खास जाँच हो, परीक्षण हो। सिमोन पत्रुसले भने कि भजन 16 येशु ख्रीष्टको पुनरुत्थानको संकेत गर्दछ र म उसको वचनको विश्वास गर्दछु। पत्रुसले पेन्टिकोसको दिनमा अरू धेरै कुरा पनि भने। प्रेरित 2:32-36 पदमा भन्छन्, ध्यान लगाएर सुन्नुहोला, यिनै येशुलाई परमेश्वरले ब्योताउनुभयो, जुन कुराको हामी सबै गवाही छौं, यसै कारण परमेश्वरका दाहिने बाहुलीबाट उच्च पारिनु भएर पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले नै यो खन्याई दिनुभएको हो जो तपाईहरू देख्न सक्नुहुन्छ र सुन्नुहुन्छ। किनकि दाउद स्वर्गमा चढ़ी गएनन्, तर उनी आफैले भन्दछन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातेर बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पौदान तुल्याउँदिन। त्यसैकारण इसरायलका सारा घरानाले यो निश्चय जानुन् कि येशु जसलाई तपाईहरूले क्रुसमा टाङ्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट समेत तुल्याउनुभयो। त्यसकारण निश्चय नै भजन 16 प्रभु येशु ख्रीष्टको पुनरुत्थानको संकेत गर्दछ। पाउले पनि यो भजनलाई उद्धृत गरे। प्रेरित 13:35-37 पदमा उसले भन्छन्, किनकि अर्को एउटा भजनमा पनि उनी भन्छन्, तपाईले आफ्ना पवित्र जनको शरीर सर्न दिनुहुने छैन, किनकि उनको आफ्ना पुस्तामा परमेश्वरको सल्लाह अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खाहरूसँग दाउद राखिए र उनको शरीर सड्यो, तर जसलाई परमेश्वरले ब्योताउनुभयो उहाँको शरीर सडेन। देख्नुभयो, पाउले पनि भने कि यो 16 भजन 16 ख्रीष्ट येशुको पुनरुत्थानको भजन थियो। मित्र, यस भजनमा जुन कुरा हामीसँग छ त्यो अति नै महत्वपूर्ण र उल्लेखनीय छ। पद 8 हामीसँग ख्रीष्टको जीवन छ, भनिएको छ, म पढिदिन्छु, मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु, किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। मित्र, त्यो नै बाटो थियो उहाँले यहाँ पृथ्वीमा पछ्याउनु भयो र यो नै बाटो तपाईँ र मैले पछ्याउन चाहनुपर्छ। त्यसपछि पद 9 हामीसँग ख्रीष्टको मृत्यु छ। यहाँ भनिएको छ, यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ। उहाँ क्रूसमा मर्नुभयो। यो कुराको थाहा पाउँदै कि परमेश्वरले उहाँलाई मृत्युबाट ब्योतै उठाउनुहुनेछ। त्यसपछि पद दशमा हामीसँग ख्रीष्टको पुनरुत्थान छ। सुन्नुहोस्, किनभने तपाईँले मेरो प्राणलाई पतालमा छोड्नुहुने छैन, तपाईँले आफ्नो पवित्र जनलाई कुहुन दिनुहुने छैन। त्यसपछि पद एघारमा हामीसँग स्वर्गीय रहणको तस्विर छ। भनिएको छ सोह्र अध्यायको एघार पदमा, तपाईँले मलाई जीवनको मार्ग देखाउनुहुनेछ, तपाईँकै उपस्थितिमा आनन्दको भरिपूरी छ, तपाईँको दाहिने बाहुलीमा सदा सर्वदाको निम्ति सुख छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि यो अद्भुत पुनरुत्थानको भजन हो, अनि यो नयाँ नियममा धेरै जग्गामा उहाँको पुनरुत्थानको सम्बन्धमा प्रयोग गरिएको छ। ख्रीष्टको पुनरुत्थान निश्चय नै यो महान मसीह बारकको मसीह सम्बन्धको भजनमा अगमबाडी गरिएको छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको अध्ययन पनि सधैँझै एकदमै धेरै आशिषमय रह्यो। विशेष गरिकन आजको अध्ययनले मेरो हृदयलाई एकदमै गहिरो गरिकन छोएको छ। विशेष के कुराले भन्दाखेरि भजन संग्रह पन्ध्रले हाम्रो दैनिक जीवन, बोली र व्यवहार कति पवित्र र इमान्दार हुनुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले छलङ्ग रूपमा हामीलाई देखाएको छ।
2: हो नि त भाइ, दाउदले भजन संग्रह पन्ध्रमा भनेका छन् कि जो निर्दोष चालमा चल्छ, सत्य काम गर्छ, हृदयदेखि साँचो बोल्छ र आफ्नो जिब्रोले कसैको बदनाम गर्दैन, त्यही व्यक्ति मात्र परमेश्वरको पवित्र पर्वतमा बस्न सक्छ। हाम्रो भित्री हृदय र बाहिरी गवाही दुवै परमेश्वरको नजरमा ग्रहण योग्य हुनुपर्छ भन्ने शिक्षा पनि हामीले सिकेका छौं।
1: हजुर दाई, अनि भजन संग्रह स्वरले त झन् ठूलो आँट र सान्त्वना दियो। जब हामी परमेश्वरको बाटो रोज्छौ, उहाँ हाम्रो सुरक्षा बन्नुहुन्छ। दाउदले भन्नुभए झैं मेरो दाहिने हाततर्फ उहाँ हुनुभएकोले म डगमगाउने छैन।
2: हो भाइ, यो त कति गहिरो प्रतिज्ञा छ। अनि हामीले यो अध्ययनबाट बुझ्नुपर्ने कुरा भनेको, हामी प्रभु प्रभु भन्ने तर ख्रीष्टलाई नचिन्ने व्यक्ति हुनुहुँदैन। ख्रीष्टलाई व्यक्तिगत रूपमा जान्नु नै महत्वपूर्ण कुरा हो भन्ने सत्यतालाई हामीले जान्नुपर्छ र यसलाई हामीले कहिले पनि भुल्नु हुँदैन भन्ने कुरा हामीलाई सिकाउँछ।
1: वास्तवमै दाई, अनि यो अध्ययनले हामीलाई जग हल्लिरहेको यो संसारमा पनि स्थिर रहन चाहिँ सिकाएको छ। आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आफ्नो जीवनमा यस्तै अचम्मको शान्ति, सुरक्षा र पूर्ण आनन्दको अनुभव गर्न चाहनुहुन्छ भने वा तपाईँहरूलाई हाम्रो यो अध्ययनहरू बारे केही प्रश्न छ भने हामीलाई निर्धक्क भइकन सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको प्रतिक्रिया र प्रार्थनाका आवश्यकताहरू सुन्नको निम्ति र सँगै तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नको निम्ति एकदमै आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू आउनुहोस्, हामी आफ्नो ओठ, हृदय र चाललाई परमेश्वरको वचन अनुसार शुद्ध राखौं, ताकि उहाँको अनन्त आनन्द हाम्रो जीवनमा भइरहोस्। प्रभुले तपाईहरू सबैलाई पवित्रता र पूर्ण आनन्दमा जिउने अनुग्रह दिनुभएको होस्।
1: आजको अध्ययनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 97024209707।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860254843।
2: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङसहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङबेसी स्थित भानु पार्क लथालिङ्ग अवस्थामा संरक्षण र पुनर्निर्माणको माग। प्रधानमन्त्री शाहद्वारा वन उपचार केन्द्र विस्तार गर्न निर्देशन। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। कालीकोटमा पहिरोले पुरिदा दुईजनाको मृत्यु। बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। नदी तथा खोला आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र युक्रेनमा सरकार पुनर्गठनको तयारी। नेपाल भलिबल लीगका 6 फ्रेन्चाइज मुख्य प्रशिक्षक घोषणा। धादिङबेसीको मुटु मानिने भानु पार्क अहिले अस्तव्यस्त र लथालिङ्ग अवस्थामा पुगेको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सम्झनामा स्थापना गरिएको पार्क संरक्षणको अभाव, निर्माण सामग्रीको थुप्रो, भत्किएको संरचना तथा अव्यवस्थित वातावरणका कारण आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको देखिएको छ। आज भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नवीन बन्धु पहाड़ी लगायत स्थानीय सरकारवाला पार्कमा पुगेर आदिकवि भानुभक्तको शालिगमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा पार्कको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो। भानु पार्कको विशेषता भनेको यसको शालिग माधव प्रसाद घिमिरेले अनावरण गर्नुभएको थियो। साहित्य, भाषा र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित यस पार्कको अहिलेको दुर्दशाले स्थानीयवासी तथा साहित्य प्रेमीलाई दुखी बनाएको छ। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नवीन बन्धु पहाड़ीले भानुभक्त नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको साझा प्रतीक भएको उल्लेख गर्नुभयो। भानुभक्त राष्ट्रियताको, भाषिक एकताको र सांस्कृतिक पहिचानको केन्द्र हुन्। उहाँको सम्मानसँग जोड़िएको धादिङबेसीको भानु पार्क यस्तो अवस्थामा रहनु दुखद भएको उहाँले बताउनुभयो। नीलकण्ठ नगरपालिकाले सदरमुकामको केन्द्रमा रहेको यस पार्कको दुर्दशा अन्त्य गरी व्यवस्थित, आकर्षक र सम्मानजनक रूपमा विकास गर्ने उहाँले विश्वास लिनुभएको छ। पार्क परिसरमा निर्माण सामग्री छरिएको, भत्किएका संरचना मरमत नभएको, हरियाली व्यवस्थापन कमजोर भएको तथा आगन्तुकका लागि आवश्यक पूर्वाधार समेत व्यवस्थित नरहेको देखिन्छ। यसले भानु जयन्ती जस्ता महत्वपूर्ण अवसरमा समेत पार्कको गरिमा घटाएको स्थानीयको भनाइरहेको छ। स्थानीयवासी तथा साहित्य प्रेमीहरूले धादिङको पहिचानसँग जोड़िएको भानु पार्कलाई तत्काल संरक्षण, सौन्दर्यकरण र दीर्घकालीन व्यवस्थापन गर्न नीलकण्ठ नगरपालिकासँग माग गरेका छन्। उनीहरूको भनाईमा राष्ट्रिय विभूतिको सम्मानसँग जोड़िएको स्थललाई उपेक्षा गर्नु उचित नहुने भएकाले यसको पुनर्निर्माण र नियमित संरक्षणमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संघको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय, प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालको बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उहाँले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानून बमोजिम समाधानका लागि पहल गर्ने बताउनुभयो। छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाई, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनस्वास्थ्य दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन अनुसन्धान प्रबन्धन र पूर्वाधार विकास सम्बन्धी सुझाव प्रस्तुत गर्नुभयो। उहाँहरूले स्वास्थ्य सेवामा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्री समक्ष जानकारी गराउनुभयो। त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नविसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नारायण सिंह गुरूङ, पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर स्मृति काफ्रे तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी हुनुहुन्थ्यो। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित हुने अपेक्षा गरेको विभागको भनाई छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार दिउँसो अन्दाजी 1:30 बजेको समयमा सानी त्रिवेणी गाउँपालिका छ काभ्री खोला स्थित घट्टमा बसिरहेका दुईजनाको पहिरोमा पुरेर मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ओडा नम्बर 6 को धामी गाउँ बस्ने वर्ष 46 का मन्दिर साउद र वर्ष 76 का लालबहादुर साउद हुनुहुन्छ। प्रहरीका अनुसार उहाँहरू आज बिहान 6 बजे काप्री खोलामा रहेको घट्टमा अन्न पिस्न जानु भएको थियो। घट्टमा बसिरहेको अवस्थामा माथिबाट अन्दाजे 25 मिटर टाढाबाट खसेको पहिरोले घट्टको आधा भागसहित उनीहरूलाई पुरेको थियो। प्रहरीद्वारा उद्धार थप अनुसन्धान जारी घटनाबारे स्थानीयवासीले जानकारी गराए लगतै प्रहरी चौकी मेहलमुडीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खड्काको कमाण्डमा 4 जनाको टोली दिउँसो 2 बजे घटनास्थल पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरेका दुवैजनालाई उद्धार गरी निकाले पनि उनीहरूको घटनास्थलमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट 10 किलोमिटर पश्चिम दूरीमा पर्दछ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीको कमाण्डमा 5 जनाको विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। मृतकको शव हाल घटनास्थलमै रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
2: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन रोकेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाड़ी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ। कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। आज बिहान 6 बजेतिर 131,200 क्युसेक मापन भएको पानीको बहाव दिउँसो 158,000 क्युसेक नागेको छ। अहिले कोशी ब्यारेजमा 56 मध्ये 18 ढोका खुल्ला गरिएको छ। खतराको संकेत स्वरूप रातो झण्डा र बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह रहेको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको अन्तर्राष्ट्रिय संचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिडेन्को ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन। उहाँले गएको वर्ष मात्रै स्विरिडेन्कोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखिएको विश्लेषण गरिएको छ। युक्रेनको युरोपेली संघ ईयूमा सदस्यता प्राप्त गर्ने प्रक्रियालाई तीव्र बनाउने, सीमावर्ती क्षेत्रको सुरक्षा र पूर्वाधारलाई थप मजबूत बनाउने तथा युद्धका कारण उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जेलेन्स्कीले बताउनु भएको छ। त्यसैगरी विदेश नीतिका विभिन्न क्षेत्रलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न फरक फरक व्यक्तिहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने योजना पनि रहेको उहाँले बताउनु भएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक घोषणा गरिएको छ। काठमाडौँस्थित होटल क्राउन इम्पेरियलमा शनिबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लीगको नियमावली अनुसार प्रशिक्षक छनौट गरिएको बताइएको छ। आयोजकका अनुसार प्रशिक्षक बाँडफाँड प्रक्रिया निष्पक्ष, पारदर्शी र आपसी सहमतिका आधारमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिहरूले बाँडफाँड प्रक्रियाप्रति पुनः सहमति जनाउँदै निर्णयमा हस्ताक्षर समेत गरेका छन्। पहिलो संस्करणको नेपाल भलिबल लीगमा सगरमाथा स्मासर्सको मुख्य प्रशिक्षकमा उत्सव खड्का नियुक्त भएका छन्। मधेस वरियर्सको जिम्मेवारी भारत यादवले पाएका छन् भने काठमाण्डु रेड्सको मुख्य प्रशिक्षकमा नेपाल बहादुर बीके चयन भएका छन्। त्यस्तै अन्नपूर्ण स्पाइकर किङ्सको मुख्य प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुंवर र खप्तर फाल्कन्सको मुख्य प्रशिक्षकमा रूपेश कुमार विष्ट नियुक्त भएका छन्। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। धादिङबेसी स्थित भानु पार्क लथालिङ्ग अवस्थामा संरक्षण र पुननिर्माणको माग। प्रधानमन्त्री शाहद्वारा वनोपचार केन्द्र विस्तार गर्न निर्देशन। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। कालीकोटमा पहिरोले पुरिदा 2 जनाको मृत्यु। बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र युक्रेनमा सरकार पुनर्गठनको तयारी, नेपाल भलिबल लीगका 6 फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम स्तम्भ न बोरबारी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052 470 असेम 98 5 11 87 882 फोन सिन्जिम सेगो है रोमा।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पालिकाको कृषि शाखा पुग्दै गर्नु।
1: नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
0: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
1: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
0: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
1: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
0: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारी:
1: पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्। सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश नभएको जनाउँदै प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरिएको छ। ती क्षेत्रमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सड़क अवरूद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन:
4: कोशी प्रदेशका पहाड़ र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्यूज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
3: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढ़ी तथा पहिरो आउने, यातायातहरू अवरूद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढ़ी तथा पहिरोका कारण बढ़ी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी केही इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
5: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
3: यात्रुहरूको सहजताका लागि कुन राजमार्गका कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरूद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछाउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का
5: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ सुचारू गराउने किसिमले मेन रिसोर्स हो इक्विपमेन्ट हो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
3: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने विस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो पानीघट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 वेलबगरमा आज बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरूद्ध भएको थियो। निरन्तर वर्षा र लेदो सहितको पहिरो बगिरहेकाले सड़क खुलाउन समय लागेको प्रहरीले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोल प्रसाद अरियालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। सभामुख अरियालले आधुनिक प्रविधि विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। मन्त्री खनालले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको छ। डाटा माइग्रेशन स्थानान्तरणको क्रममा करिब 1 करोड़ नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले संचालक समितिले प्रयोगशाला सम्बन्धी विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने नमूना परीक्षणको रिपोर्ट सम्बन्धित पक्षलाई दिइ सकेपछि पनि गोपनीयता कायम राखिनुपर्ने र नमूना परीक्षण योग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव राख्नुभयो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर नेपाली कंग्रेस अघि बढ़ने नेता आङदेम्बेको भनाइ छ। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मसौदामाथि छलफल भएको छ। श्रीमदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले मधेस प्रदेशका जनप्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घ कालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले मस्यौदा प्रतिवेदनमा पुनर्भरण क्षेत्रको संरक्षणका लागि भू उपयोग नियन्त्रण मार्फत चुरे शिवालिक क्षेत्रको संरक्षण बोरिङका लागि इजाजत पत्रको प्रावधान लागू गर्ने तथा संवेदनशील क्षेत्रमा भूमिगत पानी निकाल्न सीमा तोक्ने व्यवस्था पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो।

0: राख्नु भएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै मीडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढ़िसकेको जानकारी दिनुभयो। सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरू बताउँछन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड़ दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भीड़भाड़सँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम, सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन्।
2: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
3: पहिला त उभिराख्नु पर्थ्यो, लाइन टु लाइन एकदमै लाइन लागेर चाहिँ गरे एकदमै गाह्रो हुन्थ्यो भने अहिले पनि मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
4: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेको छ।
1: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटनपटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढ़ीका प्रमुख भुवन जोशी:
5: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौं। कार्यालयले प्रदान
1: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाह बारे स्थानीय प्रशासनबाट बेला बखत छटके अनुगमन भइरहेको सरकारी अधिकारीको भनाई छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
0: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढ़ी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिंग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। धेरै खोला नाला रहेको बंगलादेशमा मनसूनका बेला बाढ़ीजन्य विपदले सताउने गरेको छ। हाल जलवायु परिवर्तन कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बंगलादेश प्रभावित भएको मौसमविदहरूले जनाएका छन्। थाइल्याण्डको राजधानी बैंकक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आग लागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। आग लागी बैंककको उत्तरी क्षेत्रमा रहेको ना लार्ड पराव पबमा भएको हो। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो। त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड़ मचिएको थियो। प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो। अब आर्थिक समाचार बालिका मादेनबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भयो।

0: ऊर्जा जलस्रोत तथा सिंचाई मंत्री विराज भक्त श्रेष्ठ को पहल में कर्णाली में विद्युत आपूर्ति में बहिरहेको अवरोधलाई समाधान गर्न यांत्रिक ट्रेन पठाउने निर्णय गरेको हो। मंत्री श्रेष्ठ दुई साता अघि तीन प्रदेश का पांच जिला को स्थलगत अनुगमन में जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिंग का कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मरम्मत कार्य का लागि आवश्यक यांत्रिक ट्रेन को अभाव बारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णय सँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका दुई बराचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैंसी पालनबाट मासिक एक लाख भन्दा बढ़ी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका दुई तीनवटा भैंसीबाट शुरू भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैंसी र अन्य स्थानीय जातका गरी दसवटा भैंसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80 देखि 100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैंसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढ़ीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरूङले तीन दिन विदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 जना पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
1: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट शुरू हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आम्ने सामने हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 को विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 को खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जून 6 भएको नेसन लीगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेस्सीले पहिलो पटक इंग्ल्याण्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इंग्ल्याण्ड बीच हालसम्म 5 पटक भेट भएको छ। सन् 1962 पहिलो भेटमा इंग्ल्याण्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इंग्ल्याण्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई पराजित गर्दै अन्तत विश्वकप उपाधि जितेको थियो। सन् 1998 को विश्वकपमा डेभिड बेहाङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 को विश्वकप समूह चरणमा बेक्ह्यामकै पेनाल्टी गोलको मद्दतमा इंग्ल्याण्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 पछि भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
2: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.2 मिलीमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 56 मिलीमिटर। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 10.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 34.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 2.9 मिलीमिटर। दिपालको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मीडिया काउन्सिल र आम संचार विधेयकको मस्यौदामा छलफल अगाडि बढ़ाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: शरीर फुलेर जागृता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
5: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: रेडियो बिहानी 97.6 MHz।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस घण्टामा 55 विपदका घटनामा 8 मृत्यु, बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध, सयौं प्रभावित। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम।
1: सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको, लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौं।
0: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग।
2: राज्य सत्ता नै प्रेसलाई प्रसिद्ध बनाउने, पत्रकारलाई प्रसिद्ध बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
0: एमाले उपाध्यक्ष पौडेललाई थप 3 हिरासतमा राख्न अनुमति, इलाममा सड़क भासिदा, 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छूट घोषणा।
3: यसै महिला दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा कालो आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
0: र बैंकको एक रेस्टुरामा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथि विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सानी त्रिवेणी गाउँपालिका 6 स्थित बुहारीपाटामा पानीघट्टामा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीय वासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 वर्षीय जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: हिजो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 थियो भने आज थप 29 गते चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 मृत्यु भएको छ भने 2 घाइते हुनुभएको छ। त्यसकरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रुमबाट चाहिँ सबै 77 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो, 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको डोरपाट नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। काश्मीरमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल भिरे ढाँटी गान्द्रुक सड़क बगाएपछि गान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलडाँडमा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासन जनाएको छ। यस्तै रसुवाको लेन्दी खुलामा लिदो सहितको बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवा गढी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा सड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लान्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाण्डौ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खुलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ मकवानपुर बारा पर्सा रौतहट चितवन काठमाण्डौ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ी विज्ञ सौहार्द जोशीले भन्नुभयो,
1: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्व पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ त्यो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश तथा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
5: काठमाण्डुका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएनसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
7: प्रमुख संचार माध्यमहरूको एकमा चाहिँ शंकास्पद हिसाबले चाहिँ गाड़ीहरू तेर्स्याएर आतंकित बनाउने मीडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मीडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लो चोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ।
2: छ। यसले चाहिँ राज्य सत्तामै प्रेसलाई प्रसिद्ध बनाउने, पत्रकारलाई प्रसिद्ध बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ क्लासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
5: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएनसँग बताउनुभयो।
8: पार्किङ गरेर छोडिएको चाहिँ पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको धनी वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौँ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यवसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटिएको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइरालाको इजलासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको लोकप्रिय चातु चौक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तिदै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराती पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराती पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
0: शंकास्पद गाड़ी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
9: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
0: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6, router harusanga utkrisht jaran pradan garne, Dish Home Internet, Sathai, Internet, TV, ra anya seva haru sajile bevastit garne, Euta upyogi self-care app, My Dish Home app.
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमनिटीज एजुकेशन एन्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाडौंका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
10: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भारबटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा विवादिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको कांग्रेस महामन्त्री गुरु घिमिरे:
9: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
10: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तोलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
11: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य जवाफदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
10: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
12: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ। यो अरूले त्यस्तो गर्दैन, यसमा जे भइराखेका छ यो सधैँ सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
10: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा
13: सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको राष्ट्रपाको ठहर छ। राष्ट्रपाका नेता गणेश पराजुलीले भन्नुभयो,
14: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिरहेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छँदैछ त कानून छँदैछ नि कानुनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
13: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
15: पोषेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं होइन।
0: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
20: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम अधिकार र सम्मानको आवाज
23: कार्यक्रम साझा आवाज
20: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
24: महिला किसानका संघर्ष सपना र सफलताका कथा
25: प्रोफाइटर मधुमाया जीसी पढे होइन प्रोफाइटर बनेको छु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
20: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देश्तै भर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
22: पसिनाको सम्मान समानताको अभियान
23: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश सन्ले सल्यानको वाक्सर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नु भएको छ।
26: हाम्रो आफ्नै इक्विपमेन्टहरू छन् सकभर यो विपदको हकमा तपाईँको बाढी पहिरोले
15: बाटोहरू रोक्ने होइन, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि एक घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
1: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
15: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
1: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
15: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगद प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन, यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्डै यही नगरपालिकाभित्र 69 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त। अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले, कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
1: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा वर्षा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन?
15: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सिडिओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोभिडका कारणले एउटा छिलो परेको यो बागचोर नगरपालिका झन्डै हामी कहाँ कोभिडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन। उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्डै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौँ र कसरी सहज बनाउन सकिन्छ होइन, कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
0: घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाडौँ सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरूसहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। इलाममा सड़क भाँसिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंकको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861370।

0: 4554 98 97 65 47
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Muri, era ta?
1: Lau.
2: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didibaini sunchari ghar gahana udyog bata lyako ni?
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741031429
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोप्राइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाँडै जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
0: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010 520 470,
2: 98 5 11 87 882, गोल्सी बजारको लागि 010 40 31 16 र 920 बजारको लागि 98 51 20 49 90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
1: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्राजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2 जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्येको लू सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिबिङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई निहालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई यथावत राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
2: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने विषयमा अहिले फाँटी राखेर अन्यको हकमा
0: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
3: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ र उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको
0: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्
4: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन त्यसलाई अब सम्बन्धित निकाय र खण्डहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने केही मिलेन भने फेरि
0: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुई जना अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी पहिरो भूक्षय गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
5: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो। यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लागेर धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा अनि उहाँलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
0: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
5: यो जनधनको क्षतिकरणलाई यातायात अवरुद्ध त भइहाल्यो किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भनेर हो होइन भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
0: हजुर यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए
5: भोलि दिउँसोसम्म हो अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेका थियो फेरि भर्खर अहिले पनि हामी त्यो रिभर हेरिरहेछौँ त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
0: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
5: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भन जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यस्तो त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ। त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले बाटो अवरुद्ध हुँदाखेरि। मतलब त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
0: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौँ, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
5: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएछौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेछ क्या। त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि। त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
0: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने
5: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्युट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण चिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 9741001349।
10: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टील यूपीवीसी एंड एल्युमिनियम हाउस छ। यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
12: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नशा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससीआईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।